0: Radio Tiger Studio Time. अहिले बिहानको 6 बजेको छ।
1: यस टाइम्स एकका साथमा दैनिक उपभोगका सम्पूर्ण किराना सामानहरू एकै ठाउँमा पाइने अल पसल कञ्चनपुर जाने बाटो बरिगाउँ बजार बर्दिया।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल साउन 20 गते बुधबार, सन 2026 अगस्त 5 तारीक साउन कृष्ण पक्षको सप्तमी तिथि।
2: काया कैरनका साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली,
2: राष्ट्रको शान किसान,
1: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: खाना पकाउने ग्यासको अभाव चुलियो, आपूर्ति सहज बनाउन पहल सुरु। अबको 3 महिना मासिक 50,000 टन भन्दा धेरै आयात गर्ने निर्णय।
0: लाइसेन्सको सेवा कतै ठप्प कतै आंशिक, राष्ट्रिय परिचय पत्रको काम पनि रोकियो।
1: नेपालमा उच्च मूल्य पाउने जड़ीबुटी र रूख प्रजातिको खेती प्रवर्धन गर्ने सम्भावना उच्च, प्रजातिको विस्तृत अध्ययन गरेर मात्र व्यवसाय शुरू गर्न सुझाव।
3: त्यो ठाउँमा हुने खेती के हो, कुन प्रजातिको खेती गर्दा चाहिँ कति समयमा आमदानी लिने हो, हामीले त्यो पनि जानकारी लिनु पर्यो। बिउदेखि बजारसम्म लाँदा विस्तृत रूपमा अध्ययन गरेर शुरूआत गरियो भने त्यसले चाहिँ दिगो रूप लिन्छ।
0: अमेरिकाले एक वर्षपछि अन्तर्राष्ट्रिय निकाय मार्फत दिन थाल्यो मानवीय सहयोग, गाविलाई 60 करोड़ डलर दिने घोषणा।
1: र इन्फान्टिनोले पछिल्लो योजना असफल भएपछि ट्रम्प प्रशासनसँग सहयोग मागेको भन्ने विषयमा फिफाद्वारा अस्वीकार।
4: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
5: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास, किर्तिपुर, काठमाडौँ। फोन 01-590-61-89, मोबाइल 97-72-540-89।

0: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: Shoot. Phone 056-494-333.
4: 4-93-555. पछिल्लो समय देशभर एलपी ग्यास अर्थात खाना पकाउने ग्यास अभावले सर्वसाधारणलाई शास्ति दिइरहेको छ। काठमाडौँका बालाजू, टेकु लगायतका डिपो र उद्योगहरूमा रित्ता सिलिण्डर बोकेर घण्टौं लाइन बस्नुपर्ने बाध्यता उपभोक्ताले भोगिरहेका छन्। नेपाल आयल निगमले भने बजारको माग धान्न पर्याप्त ग्यास आयात भइरहेको दावी गर्दै आएको छ। यही विरोधाभास बीच सरकार र संसद दुवै तर्फबाट समस्याको समाधानका लागि पहल पनि तीव्र भएको छ। समस्या समाधानको लागि मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो सम्बन्ध मन्त्रालय, निकाय, उद्योगी र ग्यास वितरण व्यवसायी सहितको वृहत छलफल भयो। बैठकले आउँदो दशैं तथा मुख्य चाडपर्वको उच्च मागलाई मध्यनजर गरी अबको तीन महिनासम्म हरेक महिना 50,000 मेट्रिक टन भन्दा बढ़ी एलपी ग्यास आयात गर्ने निर्णय समेत गरेको छ। साथै अभाव देखिएका जिल्लाहरूमा वितरण थप प्रभावकारी र नियमित बनाउन सम्बन्धित निकायबीच समन्वय तीव्र पार्ने टुंगो लागेको छ। अर्कोतर्फ प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले ग्यासको कृत्रिम अभाव, कालो बजारी र अनुदान दुरूपयोग अन्त्य गर्न देशभरका झण्डै 1,75,00,000 सिलिण्डरको तत्काल डिजिटल म्यापिङ र ट्र्यापिङ प्रणाली लागू गर्न सरकारलाई निर्देशन दिएको छ। समितिका सभापति रहबर अन्सारीले यसअघि 17 दिनसम्म दिएको निर्देशन 17 दिनसम्म कार्यान्वयन नभएकोमा असन्तुष्टि जनाउँदै उहाँले गतिसँगै काम गर्न नसके निगम नेतृत्वलाई जिम्मेवारीबाट अलग हुन चेतावनी समेत दिनुभएको छ। समितिले तथ्याङ्क व्यवस्थापन, गुणस्तर परीक्षण प्रयोगशालाको पुनर्स्थापना र अनुदानको वास्तविक लक्षित वर्गसम्म पहुँच सुनिश्चित गर्न आयल निगम र मन्त्रालयलाई तत्काल कार्ययोजना पेश गर्न समेत निर्देशन दिएको छ। ग्यास अभाव, उपभोक्तालाई शास्ति बारेका खबर आजका सबैजसो पत्र पत्रिकाले छापेका छन्। हामीले नागरिक दैनिकबाट लिएका हौं।
5: यातायात व्यवस्था विभागले नयाँ अनलाइन प्रणाली शुरू गरेसँगै देशभर सवारी चालक अनुमति पत्र लाइसेन्स सम्बन्धी सेवा धेरै जसो कार्यालयमा 19 दिनदेखि ठप्प भएको छ। सेवाग्राहीले न नयाँ लाइसेन्स लिन पाएका छन् न नवीकरण गर्न नै। कतै कतै भने छापिसकेका लाइसेन्स वितरण गर्ने लगायत आंशिक सेवा सञ्चालनमा छन्। पुरानो मितिका लाइसेन्स छापिसक्नुलाई सरकारले आफ्नो उपलब्धि भनेर प्रचार गरे पनि झण्डै 3 सातादेखि लाइसेन्स सेवा ठप्प हुँदा समेत बेखबर बनेको छ। देशभर 42 यातायात व्यवस्था र सेवा कार्यालय छन्। धेरै जसो कार्यालयमा लाइसेन्स सम्बन्धी सेवा ठप्प प्राय छ। कतै कतै आंशिक रूपमा मात्र नयाँ प्रणालीबाट सेवा शुरू भएको छ। अनलाइनबाटै सेवा शुरू गरिएको सार्वजनिक सूचना जारी गरी विभागले सेवाग्राहीलाई जानकारी दिए पनि त्यो अनुसार काम नहुँदा सेवाग्राही कार्यालयमै धाउन बाध्य छन्। तर उनीहरू काम नभएपछि निराश भएर फर्किने गरेका छन्। सबैभन्दा बढ़ी सेवाग्राहीको चाप हुने यातायात व्यवस्था कार्यालय एकान्त कुनामा छापिएका लाइसेन्स मात्र वितरण भइरहेको छ। लाइसेन्स सेवा कतै ठप्पै कतै आंशिक।
4: लाइसेन्सपछि राष्ट्रिय परिचय पत्रको खबर। राष्ट्रिय परिचय पत्रको आवेदन लिनेदेखि छपाई गर्नेसम्मको सबै प्रविधि र प्रणालीको काम ठप्प हुँदा सेवाग्राही मर्कामा परेका छन्। 1 महिनादेखि काम ठप्प हुँदा नयाँ परिचय पत्र नम्बर लिनेदेखि राहदानी लगायतका अन्य सेवा लिने सेवाग्राही मर्कामा परेका हुन्। राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभागका निर्देशक निराजन श्रेष्ठका अनुसार असार मध्यदेखि प्रणालीमा समस्या आएपछि काम ठप्प बनेको हो। राहदानी, सामाजिक सुरक्षा भत्ता लगायतका अन्य सेवा लिनका लागि राष्ट्रिय परिचय पत्र सरकारले अनिवार्य गरेको छ। विशेष गरी सफ्टवेयर बिग्रेपछि कम्प्यूटर प्रणालीमा प्रवेश हुन बाँकी रहेका सेवाग्राही सबैभन्दा बढ़ी मर्कामा परेको श्रेष्ठले जानकारी दिनुभयो। पछिल्लो समय पीएस मार्फत वैदेशिक रोजगारमा जान चाहने नेपालीले राहदानी बनाउन असहज भएको गुनासो समेत गरेका छन्। रोकियो राष्ट्रिय परिचय पत्रको काम शीर्षकको खबर गोर्खापत्र दैनिकले छापेको छ।
5: कार्य प्रकृति अनुसार राष्ट्रिय अनुसन्धान विभागले देशको राष्ट्रिय सुरक्षामा असर पर्न सक्ने विषयमा सूचना संकलन गरेर घटना हुनु अगावै सरकारलाई जानकारी दिनुपर्ने हो। नेपाल प्रहरी र सशस्त्र प्रहरी घटना भइसकेपछि खटिने हुन् राष्ट्रिय अनुसन्धान विभाग जस्तो निकाय घटना हुनु अगावै परिचालित हुने हो। राष्ट्रिय अनुसन्धान विभागको काम बारे उसको वेबसाइटमा लेखिएको संक्षिप्त विवरणमा राष्ट्रिय सुरक्षाका विभिन्न क्षेत्रका आन्तरिक आर्थिक एवं वित्तीय अपराध, आतंकवाद, संगठित अपराध लगायतका धर्म, संस्कृति, भाषा समुदाय बीचको सद्भावमा खलल पुर्याउने पक्षसँग सम्बन्धित सूचना संकलन पनि महत्वपूर्ण कार्यभार भएको भनिएको छ। तर राष्ट्रिय अनुसन्धान विभाग यही काममा पटक पटक चुक्दै आएको छ, जसका कारण गुप्तचरका प्रतिवेदन र विश्लेषणलाई राजनीतिक नेतृत्वले प्राथमिकता दिन छाड्दै गएको छ। सुनसरीमा राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक एसपी सरह विमल घिमिरेको नेतृत्वमा टोली खटिएको थियो। प्रदेशमा अनुसन्धान निर्देशक इन्द्र लामा नेतृत्वको टोली थियो। यस संरचनाले सम्भावित साम्प्रदायिक तनावबारे सूचना दिन नसकेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका एक अधिकारी बताउँछन्। साक गुमाउँदै गुप्तचर संयन्त्र सम्भावित सुरक्षा जोखिमबारे सरकारलाई पहिले सचेत गराउनु पर्ने राष्ट्रिय अनुसन्धान विभागले सुनसरी तनावको न आंकलन गर्न सक्यो, न संकटपछि राजनीतिक नेतृत्वको विश्वास नै कायम राख्न। खबर आज कान्तिपुरमा छ।
4: यसैबीच सुनसरीको देवानगंज गाउँपालिका तीन कप्तानगंजमा भएको घटनामा गम्भीर घाइते भएका रविन्द्र मेहताको उपचारको क्रममा हिजो निधन भएको छ। काठमाण्डुको महाराजगंज स्थित टिचिङ अस्पतालमा उपचाररत उहाँको हिजो बिहान निधन भएको हो। मेहताको निधनसँगै कप्तानगंज घटनामा ज्यान गुमाउनेको संख्या 3 पुगेको छ। यससँगै यो घटनामा जयप्रकाश मेहता र ओम प्रकाश मेहताको ज्यान गएको थियो। घटनापछि पीड़ित परिवार र सरकारबीच गृहमन्त्री सुदन गुरूङको उपस्थितिमा 7 बुधे सहमति भएको थियो। सहमतिपछि यससँगै ज्यान गुमाएका दुईजनाको अन्त्येष्टि गरिसकिएको छ। सरकार र मृतक रविन्द्र मेहताका परिवारका सदस्यसँग हिजो भएको संवाद सकारात्मक भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। गृहमन्त्री सुदन गुरूङको उपस्थितिमा शिक्षण अस्पताल महाराजगंजमा भएको छलफलमा सरकारको तर्फबाट मृतकका परिवारले उठाएका माग सम्बोधन गर्ने पूर्ण प्रतिबद्धता व्यक्त गरिएको छ। काया कैरनमा उच्च मूल्य पाउने जड़ीबुटी र रूख प्रजातिको खेती प्रवर्धन र सम्भावना बारे सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
7: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
6: प्रवेश परीक्षा २४ गते सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
7: फोन नम्बर 082562601 98578 35990 98578 31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
8: बेटर अप्लायन्सेसका एसी कुलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
9: एनबीएल सर्वसुलभ आवास कर्जा
10: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
9: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
10: विशेषताहरू ₹2 करोड़सम्मको कर्जा सुविधा।
9: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
10: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
9: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
10: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
9: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01 5 97 12 22 मा सम्पर्क गर्नुहोस्।
10: शर्तहरू लागू हुनेछन्।
11: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले खाना पकाउने ग्यासको अभाव चुलियो, आपूर्ति सहज बनाउन पहल शुरू, अबका 3 महिना मासिक 50,000 टन भन्दा धेरै आयात गर्ने निर्णय, लाइसेन्सको सेवा कतै ठप्प कतै आंशिक, राष्ट्रिय परिचय पत्रको काम पनि रोकियो, साख गुमाउँदै गुप्तचर संयन्त्र लगायतका खबर प्रस्तुत गर्यौं।
9: अब बाँकी प्रसंग। नेपालमा उच्च मूल्य पाउने जड़ीबुटी र रूखको खेती प्रवर्धन गर्ने क्रम पछिल्ला वर्षहरूमा बढ़ेको छ। टिमुर, चिरायतो, अलैंची, कुरिलो, अश्वगन्धा जस्ता जड़ीबुटी र ओखर, रूद्राक्ष, बोधिचित्त, साल, रक्तचन्दन जस्ता रूख प्रजातिबाट लाभ लिइरहेको उदाहरणहरू प्रशस्त पाइन्छ। परम्परागत खेतीतर्फ आकर्षण घटिरहेको यो समयमा देशको आर्थिक रूपान्तरण र ग्रामीण रोजगारी सृजनाका लागि जड़ीबुटी र उच्च मूल्य पाउने रूखको खेती प्रवर्धन एक कोसे ढुंगा साबित हुन सक्छ। नेपालको भौगोलिक विविधताका कारण यहाँ बहुमूल्य वनस्पति र काठचन्य रूखहरूको व्यावसायिक खेतीको प्रचुर सम्भावना रहेको विज्ञहरू बताउँछन्। थप जानकारी सहित साथी भोजेन्द्र बस्नेत।
12: भोजपुरमा रूद्राक्षको कारोबारबाट वर्षेनी झण्डै 1 अर्ब रूपियाँ भित्रने गरेको छ। काभ्रेमा एउटै रूखको बोधिचित्तका दाना 90 लाखदेखि 1 करोड़सम्म व्यापारीहरूलाई ठेक्का दिएको समाचार नौलो होइन। पूर्वी पहाड़मा कालो सुन भन्ने अलैंचीबाट गएको आर्थिक वर्ष मात्रै 12.5 अर्ब रूपियाँ भन्दा धेरै भित्रिएको छ। उच्च मूल्य दिने यस्ता खेतीहरू पछिल्ला वर्षहरूमा फस्टाइरहेका वनस्पति अनुसन्धान केन्द्र सल्यानका कार्यालय प्रमुख डाक्टर मित्र पाठक बताउनुहुन्छ।
13: सामान्य सल्यानको उदाहरण लिउँ, टिमुर थोरै मात्रै जंगलबाट टिपेर गइसिन्थ्यो जब हामी त्यसको खेती प्रविधि विकास गर्यौं र किसानलाई बिरुवा शुल्क वितरण गर्न थाल्यौं। अहिले एउटै ओडाबाट 25 करोड़सम्मको टिमुर बिक्री हुन्छ। त्यहाँ रिठा त्यस्तै छ, त्यहाँ काउलको बोक्रा त्यति नै जान्छ। कुनै ठाउँमा मलागिरी भन्ने अर्को कपुरको प्रजाति फरक, थुप्रै बिरुवाहरूलाई फरक फरक ठाउँमा हामीले चाहिँ पकेट क्षेत्र रूपमा विकास गर्दैछौँ र यसबाट ठूलो फाइदा लिएको चाहिँ देखिएको छ र भविष्यमा यो अझै बढ्नेवाला छ।
12: हिमाली, पहाड़ी, तराई र भित्री मधेसमा रहेको फरक भौगोलिक क्षेत्रका कारण जैविक विविधता उच्च छ। यस्तोमा धेरै किसिमका जड़ीबुटी र रूख प्रजातिको खेती प्रवर्धन गर्न सकिन्छ जसले उच्च मूल्य दिन्छन्। सदिउदेखि भइरहेको व्यापार र अहिलेको प्रयोग गर्ने चलनलाई हेर्दा यसको सम्भावना दिगो देखिन्छ।
13: यो सदिउदेखिको व्यापार भइरहेको छ। ह्यान्डिक्राफ्टहरू, वुडन क्राफ्टहरू, मूर्ति अथवा अरू कुनै फर्निचरहरू, कुनै विशेष संरचनाहरू, मालाहरू, तपाईँ ब्रासलेटहरू होइन, फेसनको रूपमा चाहिँ अलि बढी प्रयोग भएको जस्तो पनि देखिन्छ। यो सदिउदेखि थियो र भविष्यसम्म पनि केही रूखहरू जाने, जस्तो 37 सालको काठ मलाई खोजिदिनुहोस् म यति मूल्यसम्म दिन्छु, विजय सालको काठ, यस्ता थुप्रै रूखहरू छन्, रक्तचन्दन होइन, अगरवुड जस्ता रूखहरू खेती गर्न थालेका र थुप्रै अब व्यावसायिक रूपमा लागेका चाहिँ थुप्रै देखिन्छन् होइन। यो हिसाबले हेर्दा यो दिगो रूपमा जान्छ कि जस्तो पनि छ।
12: केही व्यक्ति वा केही क्षेत्रका बासिन्दाले फाइदा लिएको उदाहरणबाट यस्ता खेतीमा धेरैले चासो दिन्छन्, तर चासो दिनु र यसलाई सफल बनाउनु फरक कुरा हो। सफल उत्पादनका लागि के कुरामा ध्यान दिने त वनस्पतिविद डाक्टर मित्र पाठक।
13: पहिला सोच आउनु पर्यो, इच्छा शक्ति हुनु पर्यो, यो देशमा यो माटोमा सुन फल्छ अथवा मैले यही माटोमा केही गर्नुपर्छ भन्ने भावना आउनु पर्यो। आशा सुरु गरेर त्यसलाई अलपत्र पारेर छोडेर हिँडिन्छ भने यसमा नलाग्नु बेस हुन्छ सबभन्दा त। त्यसपछि आफ्नो क्षेत्रको हावापानी अनुसार आफूले गर्न सक्ने त्यो ठाउँमा हुने खेती के हो, कुन प्रजातिको खेती गर्दा चाहिँ कति समयमा आमदानी लिने हो हामीले, कि सर्ट टर्म हो कि लङ टर्म हो, त्यो पनि जानकारी लिनु पर्यो। बिउ कहाँ पाइन्छ होइन, बिरुवा कहाँ पाइन्छ, मल कति लाग्ने, अब फाल्टो कति खन्ने, पानी कतिको चार्नुपर्छ अथवा त्यसलाई कतिको स्याहार चाहिन्छ, प्राविधिक कुराहरू सबै बुझेर बिउदेखि बजारसम्म लाँदा ती कुराहरू विस्तृत रूपमा अध्ययन गरेर शुरूआत गरियो भने त्यसले चाहिँ दिगो रूप लिन्छ।
12: उच्च मूल्य दिने जड़ीबुटी तथा रोग प्रजातिको खेती प्रवर्धन गर्दा आमदानी लिएको सँगै घाटा बिहोरेका उदाहरण पनि धेरै छन्। कसैले हल्लाको भरमा महँगोमा किनेको बिरुवाले उत्पादन नदिएको वा उत्पादन दिए पनि बजार नपाएको घटना प्रशस्त सुनिन्छ। यसमा खेती गर्नेले त्यसको बजारलाई राम्रोसँग बुझ्नुका साथै पालिका लगायत अरू तहका सरकारले पनि उत्पादन बिक्रीको ग्यारेन्टी सहित खेती प्रवर्धन गर्नुपर्ने वनस्पति अनुसन्धान केन्द्र सल्यानका कार्यालय प्रमुख डाक्टर मित्र पाठक बताउनुहुन्छ।
13: एउटा महत्वपूर्ण पाटो चाहिँ बाई ब्याक ग्यारेन्टी हो। यो उत्पादन मेरो यो ठाउँमा बिक्री हुन्छ भन्ने कन्फर्म भयो भने किसान लाग्छ त्यसमा हेर्नुहोस् होइन। कहिलेकाहीँ न्यूनतम मूल्य सरकारले, स्थानीय सरकार, अहिले त 3 तहका सरकारहरू छन् होइन, कुनै कुराको बिक्री भएन भने हामी लिइदिन्छौँ भनेर राखिदिने अवस्था रहनु पर्यो।
4: जडीबुटी र उच्च मूल्य पाउने रूखको खेती प्रवर्धन बारे वनस्पति अनुसन्धान केन्द्र सल्यानका कार्यालय प्रमुख डाक्टर मित्र पाठकसँग गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। फेरि पनि खबरकै सिलसिला, सर्वोच्च अदालतले संगीत रोयल्टीका नाममा एफएम रेडियोका संचालक, व्यवस्थापक तथा सम्बन्धित व्यक्ति विरूद्ध मुद्दा नचलाउन, धरपकड़ नगर्न, थुनामा नराख्न तथा यस सम्बन्धी कुनै कानूनी जटिलता सिर्जना नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। हिजो सर्वोच्चका न्यायाधीश डाक्टर नहकुल सुवेदीको एकल इजलासले सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपाल र ब्रोडकास्टिङ एसोसिएशन अफ नेपाल बानले संयुक्त रूपमा दायर गरेको रिट निवेदनमाथि सुनवाई गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। अधिवक्ता रमेश प्रसाद जोशी लगायतका कानून व्यवसायहरूको बहसपछि सर्वोच्च अदालतले यस्तो आदेश दिएको हो। संगीत रोयल्टी संकलनको नाममा एफएम रेडियोमाथि धरपकड़ गर्ने, रेडियो कर्मी विरूद्ध मुद्दा दायर गर्ने तथा रेडियोको नवीकरण प्रक्रियामा अवरोध सिर्जना गर्ने कार्य भएको भन्दै त्यसको विरोधमा रेडियो प्रसारकहरू सर्वोच्च अदालत पुगेका थिए। यो आदेशसँगै अब संगीत रोयल्टीका नाममा एफएम रेडियो तीनका संचालक, व्यवस्थापक तथा रेडियो कर्मी विरूद्ध मुद्दा दायर गर्ने, धरपकड़ गर्ने, थुनामा राख्ने वा अन्य कुनै प्रकारको कानून अवरोध सिर्जना गर्ने कार्यमा रोक लागेको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
14: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ,
15: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
14: पहिरोका पूर्व संकेतहरू जानी राखौ र सावधानी अपनाऊ।
15: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्को
1: डिस्को खुशीको कनेक्शन
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार चार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपिडी तथा शल्यक्रिया सेवा
2: रोग लुकाएर नराखौ समयमै परीक्षण गरौ।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। नेपालको विरोधको व्यवस्था गर्दै भारत र चीनले नेपाली भूमि लिपुलेख पास भएर द्विपक्षीय व्यापार शुरू गरेका छन्। लिपुलेख पास नेपालको पश्चिमी सीमा लिम्पिया धुराबाट 56 किलोमिटर भित्र पर्छ। भारत र चीनले शनिबार अगस्त 1 लिपुलेख पास हुँदै द्विपक्षीय व्यापार शुरू गरेका हुन्। पहिलो दिन 4 सहयोगीलाई लिएर 16 भारतीय व्यापारी यो नाका भएर तिब्बतको ताक्लाकोट पुगेका हुन्। चिनिया सुरक्षाकर्मीले सुरक्षा जाँच गरेर तिब्बत प्रवेशको अनुमति दिएको हो। यसै वर्ष भारतले लिपुलेख भएर तीर्थयात्रीलाई कैलाश मानसरोवर यात्रामा पनि पठाएको थियो। पिथौरागढ़ प्रशासनले 134 व्यापारीलाई तिब्बतबाट व्यापारका लागि अनुमति दिएको छ, तर चीनले 20 मात्रै पहिलो पटक प्रवेश दिएको हो। भारतीय संचार माध्यमले लिपुलेख पास भएर 6 चीनसँग व्यापार शुरू भएको जनाएको छ। कोविड महामारीका कारण सन् 2019 व्यापार बन्द थियो। जुन 1 नाका खोल्ने तयारी थियो, तर पूर्वाधार तयारीका कारणले ढिला गरी दुई देशले व्यापार शुरू गरेका हुन्। अनुमति पत्र पास प्रदान गर्ने अधिकारी मुद्रा विनिमयका लागि बैंक भन्सारको व्यवस्थापन बारे व्यापारीको बास ट्रान्जिट क्याम्प बैंकिङ सेवा संचार सुरक्षा र व्यापारीहरूका लागि चिकित्सा सुविधाहरूको व्यवस्थापछि व्यापार खुलाइएको हो। धारचुलाका जिल्ला व्यापार अधिकृत उपजिल्ला अधिकारी आशिष जोशीले दुई देशबीच सीमा व्यापार प्रारम्भ भएको प्रतिक्रिया दिनुभएको छ। नेपालको विरोधलाई व्यवस्था लिपुलेख पास हुँदै भारत चीन व्यापार शीर्षकको खबर कान्तिपुरमा छ।
5: अब विदेशको खबर। अमेरिकाले विश्व स्वास्थ्य तथा मानवीय सहायता कार्यक्रमहरूमा केही आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। ग्लोबल एलायन्स फर भ्याक्सिन एण्ड इम्युनाइजेशन गाविलाई अमेरिकाले $60 करोड़ उपलब्ध गराउने भएको हो। झण्डै 18 महिना अघि अमेरिकाले विश्व स्वास्थ्य र मानवीय सहायता सम्बन्धी लगभग सबै कार्यक्रम अस्थायी रूपमा बन्द गर्ने घोषणा गरेको थियो। ट्रम्पले अमेरिकी राष्ट्रपतिको दोस्रो कार्यकालको शपथ लिएकै दिन सन् 2025 जनवरी 20 अमेरिकी सहायता एजेन्सी यूएसएडका गतिविधि 90 दिनसम्मका लागि स्थगित गर्ने निर्देशनमा हस्ताक्षर गर्नुभएको थियो, जसकारण विश्वभर रहेका यूएसएडका कार्यालय अस्थायी रूपमा बन्द भए। सन् 2025 जुलाई 1 यूएसएडका विश्वभरका कार्यालय स्थायी रूपमा बन्द गरियो। यूएसएडलाई अमेरिकी विदेश मन्त्रालय अन्तर्गत ल्याइयो। यो कार्यक्रममा विश्वभर 10,000 भन्दा धेरै कर्मचारीले रोजगारी गुमाए। यूएसएडबाट सहायता लिने संस्थाहरू पनि यो निर्णयले प्रभावित भएका हुँदा अप्रत्यक्ष रूपमा विश्वका लाखौं मानिसमा यो निर्णयको प्रभाव पर्यो, तर पछिल्लो समय अमेरिकाले गाविलाई $60 करोड़ दिने घोषणा गरेको छ।
6: अब खेल खबर। व्हीलचेयर टेनिस खेलाड़ी रामबहादुर तामाङले जापानमा आयोजना हुने 5 एशियाली पारा खेलकुदमा नेपालको प्रतिनिधित्व गर्ने भएका छन्। तामाङ वाइल्ड कार्ड मार्फत प्रतियोगिताका लागि छनौट भएका हुन्। नेपाल व्हीलचेयर टेनिस संघका अध्यक्ष विकास थापाका अनुसार नेपाली व्हीलचेयर टेनिस खेलाड़ीले एशियाली पारा खेलकुदमा पहिलो पटक सहभागिता जनाउन लागेको हो। 5 एशियाली पारा खेलकुद जापानमा आउँदो अक्टोबर 18 शुरू हुँदैछ। फिफा सम्बन्धी फिफा अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकपको व्यावसायिक अधिकार बिक्री गर्ने योजना असफल भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनसँग सहयोग मागेको भन्ने समाचारलाई फिफाले अस्वीकार गरेको छ। फिफाले यो दावीलाई पूर्ण काल्पनिक भन्दै इन्फान्टिनोले ट्रम्प वा अमेरिकी प्रशासनका कुनै सदस्यसँग पछिल्ला दिनमा सम्पर्क नगरेको जनाएको हो। विश्वकप सहित फिफाका व्यावसायिक अधिकारमा निजी लगानी भित्राउने इन्फान्टिनोको योजना सरकारवालाको विरोधपछि रोकिएको थियो। झण्डै 4.2 अर्ब करोड डलर जुटाउने लक्ष्य रहेको निजी लगानी भित्राउने योजनाकै कारण पछिल्लो समय इन्फान्टिनोको नेतृत्वमाथि प्रश्न उठ्न थालेको छ।
5: अब केही खबर संक्षेपमा। गैराती, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै नवलपरासीमा 97 मिलिमिटरसम्म वर्षा मापन भएको छ। त्यसै गरी सिन्धुपाल्चोक, नुवाकोट, कपिलवस्तु, नवलपरासी, बारा र म्याग्दीमा 60-88 मिलिमिटरसम्म वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौँ उपत्यका लगायत बागमती, लुम्बिनी, कोशी, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँ तथा सुदूरपश्चिम प्रदेशको 1-2 ठाउँमा मध्यमसम्मको वर्षा भइरहेको छ। आज कोशी र बागमतीको हिमाली र पहाड़ी भाग तथा गण्डकी लुम्बिनीको पहाड़ी र तराई भाग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भागका 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। यसैबीच गैराती पानी परे पनि काठमाडौँ जोड्ने मुख्य नाका नागडुङ्गा मुगलिन सड़कमा अहिले नियमित रूपमा गाड़ी चलिरहेका छन्।
6: राष्ट्र बैंकका 2 डेपुटी गवर्नर राख्ने व्यवस्था यथावत रहने भएको छ। नेपाल राष्ट्र बैंक ऐन 2058 संशोधन गर्न बनेको विधेयकमाथिको दफावार छलफलमा संचालक समितिको संरचनाका विषयमा सहमति जुटेको हो। संघीय संसद अर्थ समितिको बैठकमा विधेयकको दफा 10 केन्द्रित रही भएको छलफलमा राष्ट्र बैंकको संचालक समिति 7 सदस्य रहने गरी सहमति भएको हो।
5: नदी किनारका वास्तविक सुकुम्बासी बस्तीहरूमा बिना पूर्व तयारी र विकल्प डोजर प्रयोग गरी बस्ती उठाएको विषयमा प्रतिनिधि सभामा हिजो गम्भीर बहस भएको छ। बैठकमा सुकुम्बासी व्यवस्थापन सम्बन्धी जरूरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गर्दै सांसदहरूले उचित पुनर्वास व्यवस्था बिना नागरिकलाई घरबार विहीन बनाउन नहुनेमा जोड़ दिएका छन्।
6: प्राथमिक शेयर आईपीओ निष्कासनको पाइपलाइनमा रहेका 104 कम्पनी रोकिएका छन्। पूँजी वृद्धि गर्ने भन्दै विगत 3 वर्षदेखि नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिई स्वीकृतिका लागि अनुमति माग्न गएका कम्पनीलाई सेबोनले रोकेको हो। निवर्तमान अध्यक्ष सन्तोष नारायण श्रेष्ठ आर्थिक विवादमा तानिएपछि आईपीओ निष्कासन विवादमा आउन थालेको थियो। अन्नपूर्ण पोस्टमा खबर छ। टपरीमा सीता भए काको के दुख।
5: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
6: खाना पकाउने ग्यासको अभाव चुलियो, आपूर्ति सहज बनाउन पहल शुरू। अबको 3 महिना मासिक 50,000 टन भन्दा धेरै आयात गर्ने निर्णय।
5: लाइसेन्सको सेवा कतै ठप्प कतै आंशिक, राष्ट्रिय परिचय पत्रको काम पनि रोकियो।
6: नेपालमा उच्च मूल्य पाउने जड़ीबुटी र रूख प्रजातिको खेती प्रवर्धन गर्ने सम्भावना उच्च, प्रजातिको विस्तृत अध्ययन गरेर मात्र व्यवसाय शुरू गर्न सुझाव।
5: अमेरिकाले 1 वर्षपछि अन्तर्राष्ट्रिय निकाय मार्फत दिन थाल्यो मानवीय सहयोग, गाविलाई 60 करोड डलर दिने घोषणा।
6: र इन्फान्टिनोले पछिल्लो योजना असफल भएपछि ट्रम्प प्रशासनसँग सहयोग मागेको भन्ने विषयमा फिफाद्वारा अस्वीकार।
5: र अन्त्यमा आजको कार्टुन, रवि मिश्रले केही दिन अघि बनाउनु भएको कार्टुन सरकारले कर लगाउने र हटाउने गरेको विषयसँग सम्बन्धित छ। यहाँ दुईजनाले मोबाइल स्कोर गरिरहेका छन्, त्यही बेला छिन छिनमा कर बारेको खबर आएका छन्। अनि एकजनाले भन्दैछन्, आहा क्या मन जित्यो सरकारले कर लगाएर। अनि लगत्तै अर्कोले फेरि भन्दैछन्, फेरि हटाएर जितिसक्यो। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क।
2: पुलिस, दमकल, एम्बुलेन्स को फोन नम्बर जुनसुकै समयमा पनि चाहिन सक्छ। कण्ठ पारौं वा सबैले देख्ने ठाउँमा राखौं।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: पाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना यही साउन 23 गते शनिबारका दिन
1: बिहान 10 बजेदेखि
0: पाइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठागुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ बाग छैन।
3: अब खबर विस्तारमा। सुर्खेतमा पछिल्ला 2 महिनादेखि खाना पकाउने एलपी ग्यासको अभाव सुलिँदै गएको छ। घर आइसी उपभोक्तादेखि होटल व्यवसायीसम्म ग्यास नपाउँदा दैनिक जनजीवन प्रभावित बनेको छ। बजारमा ग्यास अभावबारे गुनासो बढ़ेपछि उपभोक्ता हित संरक्षण कार्य, नेपाल आयन निगम, जिल्ला प्रशासन र पत्रकार महासंघ सुर्खेतको टोलीले विभिन्न ग्यास डिपोमा अनुगमन गरेको छ। अनुगमनका क्रममा अधिकांश डिपोमा ग्यास सकिएको भन्दै उपभोक्तालाई हितै फर्काइने अवस्था भेटिएको छ। कतिपय डिपोमा सीमित परिमाणमा ग्यास आए पनि घण्टौं लाइन बसेपछि मात्रै केही उपभोक्ताले सिलिण्डर पाउने अवस्था रहेको छ। उपभोक्ताले बजारमा कृत्रिम अभाव सृजना गरिएको हो कि भन्ने आशंका व्यक्त गर्दै नियमित आपूर्ति सुनिश्चित गर्न र वितरण प्रणालीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायसँग माग गरेका छन्। यता उपभोक्ता हित संरक्षण कार्यालयका निर्देशक देवीलाल सापकोटाले अनुगमनका क्रममा आवश्यकता भन्दा बढ़ी ग्यास सिलिण्डर संकलन र खपत गर्ने प्रवृत्तिका कारण पनि समस्या देखिएको बताउनु भएको छ। एकै व्यक्तिले धेरै सिलिण्डर प्रयोग वा मौजात गर्दा अन्य उपभोक्ता ग्यासबाट वञ्चित हुने अवस्था सृजना भएको उहाँको भनाई छ।
4: ग्यासको चाहिँ माग र आपूर्ति बीचको सन्तुलन चाहिँ किन भइरहेको छैन भन्ने विषयमा एउटा चाहिँ छलफल गरेर यसको चाहिँ वास्तविक कारण चाहिँ पत्ता लगाउनको लागि हाम्रै नेतृत्वमा आज हामीले बजार अनुगमनको कार्यक्रम चाहिँ अगाडि बढ़ाएका छौं र अहिलेसम्म 4 जति चाहिँ डिलरहरूको बिक्री वितरणको चाहिँ एउटा अवस्थाको विषयमा हामीले अध्ययन गर्यौं। अध्ययन गर्दै जाँदा हामीले के पायौं भने उहाँहरूको भनाईमा जसरी अगाडि चाहिँ यो हाम्रो सुर्खेतमा मासिक रूपमा 21,000 22,000 26,000 का सिलिण्डरहरू खपत हुने चाहिँ ट्रेन थियो जुन चाहिँ आधा सिलिण्डर बिक्री गर्नुभन्दा अगाडि र पछि चाहिँ त्यो चाहिँ ट्रेन बिस्तारै बिक्री बढ्दै गएर अहिलेसम्म चाहिँ मार्केटमा 38,000 सिलिण्डरहरू चाहिँ 38,778 सिलिन्डर

0: चाहिँ बजारमा चाहिँ वितरण गर्न थालेको त्यो हुँदाखेरि चाहिँ के भयो त ठ्याक्कै अब बजारमा चाहिँ ग्यासको अभाव देखिन थाल्यो. किन देखिन थाल्यो त भन्दाखेरि ग्यासका सिलिन्डरहरू हाफ सिलिन्डरहरू चाहिँ सकिने स्पिड बढी भयो होइन. बढी भएको कारणले ती एक फुल सिलिन्डर हुँदाखेरि एक डेढ महिनाको ग्यापमा आउँथे भने त्यो छोटो समयमा चाहिँ मार्केटमा चाहिँ फिलअप हुन रिफिल हुनको लागि आउने भए त ती एकैचोटि आउँदाखेरि चाहिँ त्यो यो समस्या देखियो. सुसूचित गरिराखेका छौँ, नियमित आपूर्ति छ. जनताहरूलाई चाहिँ हामीले के हो त ग्यास सर्टेज होला नपाइएला भनेर प्यानिक हुनु जरुरी छैन.
1: आवश्यकता भन्दा बढ़ी ग्यास खरिद नगर्न उहाँ भन्दै उहाँले सबै उपभोक्तासँग आग्रह गर्नुभएको छ. उपभोक्ताले प्रभावकारी अनुगमन गर्दै सहज र समान रूपमा ग्यास उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरेका छन्.
2: यसैबीच नेपाल सरकारका मुख्य सचिव गोविन्द बहादुर कार्कीले पछिल्लो समय बजारमा देखिएको खाना पकाउने एलपी ग्यास सिलिण्डर अभावको विषयमा व्यवसायीसँग छलफल गर्नु भएको छ. प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बजारमा ग्यास अभाव हुनुको कारण र समाधानका लागि सम्बद्ध मन्त्रालय विभाग उद्योगी तथा ग्यास वितरण व्यवसायी लगायतको भूमिका बारे छलफल भएको हो. छलफलमा व्यवसायीहरूले बजारमा ग्यास अभाव नभएको दावी गरेका छन्. मध्यपूर्वको द्वन्द्वपछि ग्यास आपूर्ति सहज गर्न सरकारले 7.1 किलोग्रामको आधा सिलिण्डर दिने गरेकोमा फेरि 14.2 किलोग्रामको भरि सिलिण्डर वितरण शुरू गर्दा बजारमा एकाएक माग बढ़ेको व्यवसायीले जिकिर गरेका थिए. मुख्य सचिव कार्कीले ग्यास अभावको दीर्घकालीन समस्या समाधानका लागि सरकारवालासँग आउँदा दिनमा पनि छुट्टै ढंगले छलफल गरिने बताउनु भएको छ. एलपी ग्यास उद्योग संघ नेपालका अध्यक्ष कृष्ण भक्त श्रेष्ठले व्यवसायीहरूले पहिलाभन्दा धेरै ग्यास आयात गरिरहेको भए पनि उपभोक्ताहरूले आवश्यकता भन्दा धेरै भण्डारण गर्ने गरेकाले समस्या निम्त्याएको बताउनु भएको छ. विगत 6 महिनामा नियमित खपतको तुलनामा झण्डै 45,000 मेट्रिक टन कम ग्यास आयात भएको र त्यस अवधिमा आधा सिलिण्डर प्रयोग गरिएका उपभोक्ताको ग्यास अभाव हुन सक्ने मनोविज्ञान बनेको र अहिले सबै एकैपटक भरि सिलिण्डर लिन खोज्दा बजारमा अभाव देखिएको श्रेष्ठले बताउनु भएको छ. दशैं तथा चाडपर्व हुने उच्च मागलाई मध्यनजर गर्दै आउँदो 3 महिनासम्म मासिक 50,000 मेट्रिक टन धेरै एलपी ग्यास आयात गर्ने व्यवस्था मिलाउने बैठकले निर्णय गरेको छ. बैठकमा ग्यास आपूर्तिमा समस्या देखिएका जिल्लाहरूमा वितरणलाई थप प्रभावकारी नियमित र सहज बनाउन सम्बन्धित निकायबीच आवश्यक समन्वय तथा व्यवसायलाई तीव्रता दिने बारे निर्णय भएको छ. संकलनका अनुसार गएको अप्रेल र मे महिनामा कोटाभन्दा निकै कम ग्यास आयात भएकाले अहिले समस्या भएको हो. गएको अप्रेलमा 51,282 कोटा मध्ये 34,081 मेट्रिक टन ग्यास आयात भएको थियो भने मे महिनामा 49,500 कोटा मध्ये 28,504 मेट्रिक टन ग्यास आयात भएको थियो.
1: 70 साझेदार दलबीच मन्त्रालय भागभण्डमा कुरा नमिल्दा कर्णालीमा सरकार विस्तार हुन ढिलाइ भएको छ. 70 साझेदार नेकपा एमालेसँग कुरा नमिल्दा मुख्यमन्त्री मंगल बहादुर शाहीले पद सम्हालेको 1 हप्ता पुग्दा पनि आफ्नो मन्त्री परिषदलाई पुनर्दिन सक्नु भएको छैन. शाही गत मंगलबार कर्णालीको 5 मुख्यमन्त्रीका रूपमा नियुक्त हुनुभएको थियो. मुख्यमन्त्री शाहीले चाँडै मन्त्री परिषदलाई पुनर्दा पाउने दावी गर्नुभएको छ. 70 साझेदार दल नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच मन्त्रालय भागभण्डा बारे छलफल भइरहेको उहाँको भनाइ छ. मुख्यमन्त्री शाहीले पावर सेयरिङको विषयमा केन्द्र र प्रदेशमा पनि छलफल तथा सरसल्लाह भइरहेको भन्दै चाँडै निकास निस्कने बताउनु भएको छ. 7 सदस्य मन्त्री परिषद भइरहेको प्रणालीमा एमाले 4 मन्त्रालयमा दावी गरेको छ. सत्ताको नेतृत्व गरिरहेको नेपाली कम्युनिष्ट पार्टीले मुख्यमन्त्री बाहेक 3-3 मन्त्रालय भागभण्डा हुनुपर्ने जनाएको छ. 40 सदस्य रहेको कर्णाली प्रदेशसभामा नेकपासँग 14 र एमालेसँग 10 जना सांसद रहेका छन्।
2: पछिल्लो 1 वर्षमा सवारी दुर्घटनामा परेर सुर्खेतमा 37 जनाले ज्यान गुमाएका छन्। जिल्ला ट्राफिक प्राधिकरणले सुर्खेतले आर्थिक वर्ष 82-83 957 सवारी दुर्घटना हुँदा 37 जनाको ज्यान गएको बताएको हो. जिल्ला ट्राफिक प्राधिकरणले सुर्खेतका प्रहरी निरीक्षक रोहित कुमार शाहीले सवारी दुर्घटना हुनुको कारण तीव्र गति रहेको बताउनु भएको छ. यस्तै यान्त्रिक पैदल यात्री सड़क पूर्वाधार मौसम र पशु चौपायाका कारण पनि दुर्घटना हुने गरेको उहाँको भनाइ छ. सवारी कार्यवाहीबाट 1 वर्षमा 1,33,00,000 राजस्व संकलन गरेको छ. मादक पदार्थ सेवन तीव्र गति लगायतका ट्राफिक नियम उल्लंघन गर्नेबाट कार्यवाही गरिएको हो. यसैगरी आफूखुशी सवारीको स्वरूप परिवर्तन गर्ने चालकलाई कार्यवाही गरी 5,70,000 राजस्व संकलन गरिएको छ. प्रहरीले 2,31,137 जनासँग सचेतनामूलक कार्यक्रम समेत सञ्चालन गरेको बताएको छ.

0: भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो विश्राम।
1: बीएएलएलबी कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ ल अन्तर्गत सञ्चालित 5 वर्षीय बीएएलएलबी कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि 90 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ। साथै 90 कोटामा खुला तर्फ 6 र समावेशी तर्फ 5 सहित 11 जनालाई पूर्णकालीन छात्रवृत्तिको व्यवस्था रहेको छ।
1: प्रवेश परीक्षा र भर्ना सम्बन्धी थप जानकारी। आवेदन दिने अवधि 2083 श्रावण 29 गते सम्म। परीक्षा मिति 2083 श्रावण 31 गते। नतिजा प्रकाशन 2083 भदौ 3 गते। परीक्षा केन्द्र ग्रेजुएट स्कूल अफ ल। आवेदन फारम दस्तुर 1000 मात्र। आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड। आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कूल अफ ल सुर्खेतबाट प्राप्त गर्न सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98681-0296 98412-88391 98580-40382।
2: सूचना।
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरी चोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरानी जाँच सेवा, हात जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आँख खस्ने, सेतो पानी बग्ने, गुप्तांग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङ्गटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
3: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
1: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455। सिटी बिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एचए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
2: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत। सम्पर्क फोन नम्बर 083-524-442, मोबाइल नम्बर 98-584-93 र 97-054-99-93।
4: रेडियो भेरी एफएम।
0: तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले सुर्खेतमा एलपी ग्यासको अभाव भएपछि उपभोक्ता समस्यामा मागभन्दा बढ़ी ग्यास वितरण भएको निगमको दावी, मुख्यमन्त्री नियुक्त भएको एक हप्तामा पनि कर्णाली सरकार विस्तार हुन सकेन, मन्त्रालय भागभण्डामा अझै कुरा मिलेन, सुर्खेतमा पछिल्लो एक वर्षमा सवारी दुर्घटनामा परि 37 जनाले ज्यान गुमाए लगायतका खबर प्रस्तुत गर्यौं।
5: प्रहरीले 3 नाल भरुवा बन्दुक बरामद गरेको छ। गुप्य सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले व्यवहारिसी अवस्थामा लुकाई छिपाई राखेका बन्दुक नियन्त्रणमा लिएको हो। मंगलको पनि नगरपालिका 12 स्थित भदाले सिद्ध गुफा सामुदायिक वनबाट 2 नाल र त्रिवेणी गाउँपालिका स्थित छोटी बोट सामुदायिक वनबाट 1 नाल गरी 3 नाल अवैध भौरा बन्दुक बरामद गरिएको हो। जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक ईश्वर रोकाईले बरामद गरिएका बन्दुकबारे थप अनुसन्धान भइरहेको बताउनुभयो। ती बन्दुक कसले र के प्रयोजनका लागि त्यहाँ लुकाइराखेको हो भन्ने विषयमा भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। त्यसअघि पनि सल्यानका विभिन्न वन क्षेत्र तथा परिवारबाट ठूलो परिमाणमा अवैध भौरा बन्दुक बरामद गरिएको थियो।
0: भेरी करिडोर अन्तर्गत पर्ने विभिन्न खोलामा पुल नबन्दा यात्रुले शास्ति खेप्नु परेको भन्दै जनप्रतिनिधिहरूले सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधि सभाका सदस्य खड्गबहादुर बुढाले दाजरकोट डोल्पा र रूकुम पश्चिमका नागरिकले शास्ति खेप्नु परेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भएको हो। प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्दै उहाँले भेरी करिडोर अन्तर्गत पर्ने पासागाड, तात्रागाड र मैदेक लगायतका खोलामा पुल निर्माण नहुँदा वर्षायाम शुरू भएसँगै आवतजावतमा गम्भीर समस्या उत्पन्न भएको बताउनुभयो। यसबाट जाजरकोट डोल्पा र रूकुम पश्चिमका नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको उहाँको भनाइ छ। सांसद बुढाले पुल निर्माणमा भएको ढिलाइका कारण बिरामीले समयमै उपचार सेवा पाउन नसकेको, विद्यार्थीको आगमन प्रभावित भएको तथा खाद्यान्न औषधि लगायतका अत्यावश्यक सामग्रीको ढुवानीमा कठिनाई भएको बताउनु भएको छ। यस्तै छेडागाड जुनीचाँदी सड़क अन्तर्गत लुडनी क्षेत्रमा सड़क अवरूद्ध हुँदा स्थानीय बासिन्दाले थप शास्ति खेप्नु परेको सांसद बुढाको भनाइ छ। वर्षेनी दोहोरिने यस्ता समस्याले दीर्घकालीन समाधानका लागि सरकार गम्भीर बन्नुपर्ने उहाँले जोर समेत दिनु भएको छ।
5: नेपाल भारत सीमा नजिकै रहेको नेपालगंज क्षेत्रबाट प्रहरीले ठूलो परिमाणको लागु औषध बाँड सुकर सहित दुईजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेले लागु औषध मुद्दामा 3 वर्ष कैद सजाय भुक्तान गरी छुटेका एक व्यक्ति सहित दुईजनालाई 526 ग्राम 290 मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रतीत सिंह राठौरले लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्य नेपालगंज र ओडा प्रहरी कार्य नेपालगंजको संयुक्त टोलीले नेपालगंज उपमहानगरपालिका 10 का 55 वर्षीय अरूण कुमार जयसवाल र नेपालगंज 4 का 30 वर्षीय सुशील भण्डारीलाई पक्राउ गरेको बताउनुभयो। उहाँका अनुसार भारतको बहराइचबाट ब्राउन सुगर खरिद गरी कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा बिक्री वितरण गर्न ल्याउँदै गरेको सूचनाका आधारमा नेपालगंज उपमहानगरपालिका 4 न्युरोडबाट उनीहरूलाई पक्राउ गरिएको हो। प्रहरीले प्रारम्भिक कार्यवाहीका क्रममा उनीहरूको साथबाट 136 ग्राम 850 मिलिग्राम खैरो हेरोइन बरामद गरेको थियो। अनुसन्धानका क्रममा अरूण कुमार जयसवालको घरमा खानतलासी गर्दा दराजमा लुकाएर राखिएको थप 399 ग्राम 440 मिलिग्राम खैरो हिरोइन बरामद गरिएको हो। पक्राउ परेका व्यक्तिहरूको साथबाट डिजिटल तराजु 1 थान, मोबाइल फोन 2 थान, नेपाली रूपियाँ 1,80,000 र भारतीय रूपियाँ 2,01,400 गरी जम्मा 5,02,240 रूपियाँ नगद समेत बरामद गरेको प्रहरीले जनाएको छ। नगद तथा सामग्री लागु औषध कारोबारसँग सम्बन्धित हुन सक्ने आशंकामा आर्थिक कारोबार समेत अनुसन्धान भइरहेको पनि सूचना अधिकारी राठौरले बताउनुभयो। जिल्ला प्रहरी कार्यालय बाँकेले जयसवाल यसअघि पनि 3 वर्ष सजाय भुक्तान गरी छुटेकोमा जयसवाल पुनः लागु औषध कारोबारमा संलग्न रहेको जनाएको छ।
0: पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालका रूपमा रहेको भेरी अस्पतालमा करिब 2 वर्षदेखि बिग्रिएर थन्किएको सिटी स्क्यान मेसिन मर्मत सम्हारपछि पुनः सञ्चालनमा आएको छ। लामो समयदेखि अवरूद्ध सिटी स्क्यान सेवा पुनः सञ्चालनमा आएपछि बिरामीलाई राहत मिल्ने अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर नवीन दर्नालले बताउनुभयो। सेवा बन्द हुँदा दुर्घटना तथा चोटपटकका कारण बिरामीले महँगो शुल्क तिरेर निजी स्वास्थ्य संस्थामा सिटी स्क्यान जानुपर्ने बाध्यता रहेको थियो। अब अस्पतालमै सस्तो र सुलभ दरमा सेवा उपलब्ध भएको उहाँको भनाइ छ। डाक्टर दर्नालले अन्य सेवालाई पनि छिट्टै चुस्त र दुरूस्त बनाउने गरी काम भइरहेको बताउनुभयो। भेरी खबरमा खबर अर्को कम जारी नै छ। अहिलेलाई भने यो अर्को विश्राम। स्नातक तहमा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ अन्तर्गत केन्द्रीय विभागहरूमा सञ्चालित स्नातक तहमा विभिन्न कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 का लागि विद्यार्थी भर्ना खुला गरिएको सम्बन्धित सबैमा जानकारी गराउँदछौ। आवेदन फारम वेबसाइट लगइन गरी आफ्नो संकाय, संस्था र विषय छनौट गरी आवेदन फर्म भर्न सकिनेछ।
0: प्रवेश परीक्षा र भर्ना सम्बन्धी थप जानकारी कार्यक्रम बीई सिभिल, बीई कम्प्युटर,
1: जी हाइड्रो पावर आवेदन दिने अवधि यही साउन 29 गते साँझ 5 बजेसम्म प्रवेश परीक्षा भदौ 6 गते शनिबार प्रवेश परीक्षा हुने स्थान ग्रेजुएट स्कुल अफ इन्जिनियरिङ केन्द्रीय विभाग सानो सुर्खेत र एमआईसीडी काठमाडौँ आवेदन फारम दस्तुर 2000 मात्र आवेदन फारम दस्तुर बुझाउनको लागि नेपाल ब्याङ्क लिमिटेडमा रहेको ग्रेजुएट स्कुल अफ इन्जिनियरिङ जिन कार्यालयको खाता नम्बरमा जम्मा गर्नुपर्नेछ
2: साथै आवेदन दस्तुर कनेक्ट आइपीएसबाट पनि तिर्न सकिनेछ भर्ना प्रक्रिया तथा अनलाइन आवेदन भर्ने बारे आवश्यक जानकारी प्राप्त गर्नका लागि जानकारी पुस्तिका निरोस्ट युनिभर्सिटी वेबबाट डाउनलोड गर्न सकिनेछ वा ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभागमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ सम्पर्क मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ डिन कार्यालय वीरेन्द्रनगर सुर्खेत सम्पर्क मोबाइल नम्बर 98-699-35707 98-490-56367 र 98-482-60422 सूचना
1: यही साउन 23 गते शनिबारका दिन
2: यस राणा हस्पिटल प्राइभेट लिमिटेड सुर्खेतमा भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झाद्वारा सशुल्क जाँच गरिनु भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ डाक्टरद्वारा दिइने सेवाहरू छाला कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार हाम्रा दैनिक सेवाहरू हडजोली तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा
3: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ
2: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड वीरेन्द्रनगर 4 एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सम्पर्क फोन नम्बर 083-590-693
3: नमस्ते काका चिटिक्क परेर कता जान लाग्नु भयो
6: नमस्ते नानी नमस्ते नमस्ते अब हेर न घरमा इन्टरनेट जोड्नु पर्ने थियो त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको
3: ल इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ अनि 198 फोन गर्न पैसा पनि लाग्दैन
6: त्यसो भए त म अहिले फोन गर्छु नि बरु नम्बर कति रे भन त नानी
3: 198-198
1: हजुर तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस् नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत
2: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो
1: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस बीबीए बीएचएम बीआईटी एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
2: हाम्रा विशेषताहरू अङ्ग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको
1: साथै बीबीए बीआईटी र बीएचएम को लागि अनिवार्य दिनु पर्नेछ सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्रनगर 8 खजुरा सुर्खेत सम्पर्क फोन नम्बर 083-525-414 मोबाइल 98-585-91-960 98-481-19-336 र 98-488-29-966
7: रेडियो भेरी एफएम
0: तपाई अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ तिनजेल हामीले छिमेक सेरेफेरसँगै अन्य खबर प्रस्तुत गर्यौं अब लागौं बाँकी खबरतर्फ बाँकेमा अहिलेसम्म 95% क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको छ कृषि ज्ञान केन्द्र बाँकेले जिल्लामा धान खेती हुँदै आएका 33,780 हेक्टर क्षेत्रहरूमध्ये 31,500 हेक्टरमा रोपाई सकिएको जनाएको छ कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख डाक्टर विनोद घिमिरेले पछिल्ला दिनमा पर्याप्त वर्षा भएपछि रोपाईले गति लिँदा 95% क्षेत्रफलमा रोपाई सम्पन्न भएको बताउनुभयो उहाँको अनुसार सिंचाई सुविधा पुगेका अधिकांश क्षेत्रमा रोपाई सकिएको छ भने आकाशे पानीमा निर्भर केही क्षेत्रमा भने बाँकी नै रहेको छ पछिल्लो समय भएको पर्याप्त वर्षाले रोपाईमा उल्लेखनीय प्रगति भएकाले अब केही दिनमै जिल्लामा धान रोपाई सम्पन्न हुने कृषि ज्ञान केन्द्रले
8: जनाएको छ।
5: बाँकी बर्दिया लगायत पश्चिम नेपालका भारतीय सीमा नाकामा सुरक्षा व्यवस्था कड़ा पारिएको छ। सुनसरी सिराह लगायतका जिल्लामा भएका घटनाका कारण यस क्षेत्रका नेपाल भारत सीमा नाकामा उच्च सतर्कता अपनाउँदै नाकामा सुरक्षा व्यवस्था कड़ा पारिएको छ। सीमाना वारी र पारीका दुवै क्षेत्रमा शान्ति र सद्भाव खलबलिने गतिविधि तथा क्रियाकलाप हुन नदिन बाँकेको नेपाल भारत सीमामा उच्च सतर्कता अपनाउनका साथै सुरक्षा व्यवस्था कड़ा पारिएको दुवै देशका सुरक्षा अधिकारीले बताएका छन्। बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले पछिल्लो समयमा सीमान्त नाकाको सुरक्षा अवस्था अति नै कड़ा पारिएको भन्दै संयुक्त गस्ती भइरहेको बताउनुभयो। उहाँले दुवै देशका सुरक्षा अधिकारीहरूबीच निरन्तर समन्वय र सहकार्य भइरहेको पनि बताउनुभयो। सुरक्षा अवस्था बलियो र सुदृढ बनाउन दुवै देशका सुरक्षा अधिकारीहरूले नाकामा संयुक्त

0: ज्यान गुमाए 957 सवारी दुर्घटना।
1: बाँके बर्दिया लगायत पश्चिम नेपालका भारतीय सीमा नाकामा पनि सुरक्षा व्यवस्था कडा, दुवै देशको संयुक्त गस्ती शुरू।
0: र काबा महिला भलिबल प्रतियोगिताको स्वर्णमा कमला पुन र कपिला राणाको जोडी च्याम्पियन।
2: रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 7 बजेको छ।
3: एस टाइम्स प्रायोजक पुरीगाउँ बजारको एकमात्र डिपार्टमेन्टल पसल नमन सपिङ सेन्टर। दैनिक उपभोगिता सम्पूर्ण सामग्री पाइने एकमात्र ठाउँ नमन सपिङ सेन्टर पुरीगाउँमा जाऊ।
4: गर्जन छ सधैँ बाघ झैं। रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाघ सुने।
1: रेडियो टाइगर स्टुडियो टाइम अहिले बिहानको 8 बजेको छ। यस टाइम चेकका साथमा केपी पोलिक्लिनिक मृग बजार बर्दिया।
2: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना यही साउन 23 गते शनिबारका दिन
3: बिहान 10 बजेदेखि
2: साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98 442 55 909 र 98 442 97 517।

शुभ प्रभात। कार्यक्रम ज्योतिष दर्पणको प्रतीक्षामा रहनुहुने तपाई तमाम श्रोतामा म ज्योतिषी पण्डित लक्ष्मण सुवेदी सदाको झैं आज पनि उपस्थित छु। पञ्चाङ्ग ग्रह गोचर र आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यस्त रहनेछ, के भन्छ फली ज्योतिष शास्त्रले तपाईँको आजको दिनलाई, के कसरी अनि कहाँ व्यस्त रहनेछ, के भन्छ फलित ज्योतिषका शास्त्र अनुसार तपाईँका जीवनमा आइपर्ने घटना दुर्घटना समस्या उताप चढाव लगायत विभिन्न कुराहरूको जानकारी दिने प्रयासमा लागिरहेको छु। कार्यक्रममा दुईटा नम्बरमा फोन गर्न सक्नुहुन्छ, 98453 97658 र 98143 76 1 सिधा तपाईँ सम्पर्कमा आउन सक्नुहुनेछ। हामीसँग तपाईँ प्रत्यक्ष कुराकानी गर्दै साल महिना गते र समयको आधारमा धेरै भन्दा धेरै कुराहरूको जानकारी भने दिन सक्नुहुनेछ। कार्यक्रममा फोन गर्ने प्रयास तपाईँ गर्दै गर्नुहोला, म भने कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु आजको पञ्चाङ्ग अनि आजको ग्रह गोचरबाट।

अहिलेको तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: हजुर कार्यक्रम जगदीश दर्पणको व्यवसायमा तपाईसँग धेरै भन्दा धेरै कुराहरूको जानकारी र भूत भविष्य अनि वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयास गरिरहन्छ। हामी हरेक दिन कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा रहेर हामी धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने प्रयास गरिरहन्छु। हामी 9843597658 र 9812473601 तपाईसँग भएका धेरै भन्दा धेरै कुराहरूको जानकारी दिँदै उपस्थित भइरहेका छौं। हामीसँग प्रत्यक्ष रूपमा कुराकानी अनि भूत भविष्य अनि वर्तमान सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने प्रयास मलाई गरिरहेका छौं। यतिखेर हाम्रो लाइनमा कोही जिज्ञासु तपाईँ पनि भन्न सक्नुहुन्छ, यतिखेर कोही आउनु भएको मलाई इशारा प्राप्त भइरहेको छ, उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ? राधे राधे हजुर।
1: राधे राधे गुरु।
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर हजुर?
1: दार्चुलाबाट राजेश भानी।
0: राजेशजी कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर? लिपुलेक एफएमबाट कार्यक्रम सुन्दै हुनुहुन्छ हो? अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: मेरो बारेमा।
0: तपाईँको साल महिना गते समय भन्नु त?
1: 2067 साल।
0: हजुर हजुर।
1: 2067 साल।
0: 67 साल भन्नुभयो?
1: हजुर गुरु।
0: 67 साल।
1: भदौ महिना 22 गते मंगलबार बिहान 6:16 दार्चुला।
0: 6:16 बिहान दार्चुला जिल्लामा हो?
1: हजुर गुरु।
0: दार्चुला जिल्लामा यहाँबाट हेर्दाखेरि 67 सालको भदौको 22 गते के बार अरे?
1: मंगलबार
0: बिहान 6:16 यो छोरा कि छोरी हो?
1: छोरा।
0: तपाईँको आफ्नै छोरा हो? तपाईँ आफै हो? तपाईँको चिनामा सबैभन्दा पहिले भदौ महिनाको कृष्ण पक्षको चतुर्दशी भन्ने तिथिमा जन्म भएको छ। यो भदौ महिनाको कृष्ण पक्षको चतुर्दशी राम्रो तिथि होइन, चतुर्दशी तिथि नै अशुभ हो। यसको शान्ति गराउने पहिले, यसले यो शान्ति गराउनु भएन भने स्वास्थ्य बिग्रिरहन्छ, पन्न मन फिटिक्कै लाग्दैन हो। जब अगाडिपट्टि कपी कलम आएपछि हाइरान खालि हाई याई आउँछ होइन, पढ्नुभन्दा बरु अर्कै काम गरेर बरु विदेश जानुपर्छ क्या भन्ने भइसकेको छ होइन। बुवा आमासँग राम्रो छैन सम्बन्ध, अलिक एकवरो हुनुहुन्छ हो। अब सबैले भनेको मान्नु पर्यो, ग्रह मालिकले दोष परेको छ। यतिखेर 16 वर्षको उमेरमा हुनुहुन्छ, अझ 17-18 वर्षदेखि झनौता, 18 वर्ष पछाडि संकटा भन्ने ग्रह चल्छ। 26 वर्षसम्म संकटाको शान्तिहरू गर्ने, संकटाको पूजा पाठहरू गर्ने कामहरू गर्दै अगाडि बढ्नु भयो भने धेरै कुरामा राम्रो हुन्छ। धनस्थानमा शनि छ, पैसो हातमा कहिल्यै टिक्दैन, पैसै रहँदैन हातमा है। राम्रोसँग शान्तिहरू गरेर राम्रोसँग पूजा पाठहरू गर्नुभयो भने तपाईँको लागि धेरै कुरामा सहज हुन्छ है त। सबैभन्दा पहिले पढाइमा राम्रो छैन, पढाइ राम्रो गर्न शान्तिहरू गरिसकेपछि कृषि सम्बन्धी पढ्नु भयो भने राम्रो हुन्छ तपाईँले। खेल क्षेत्रमा ठिकै छ। वास्तु राम्रै छ। राधे राधे। कार्यक्रममा हुनुहुन्थ्यो, आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ। हामीसँग सकभर सठिक रूपमा तपाईँहरूसँग भएका विभिन्न जानकारी र भूत भविष्य अनि वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा हामी लागिरहेका छौं। हामी प्रत्यक्ष रूपमा भूत भविष्य अनि वर्तमान सम्बन्धीका जिज्ञासाहरूको समस्याको समाधान गर्दै हामी प्रत्यक्ष रूपमा तपाईँसँग आउन सक्छौ र लामो समयदेखि तपाईँहरूसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा हामी लागिरहेका छौं। 9843597658 र 9812473601 सम्झिन सक्नुहुन्छ यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा आउनु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। राधे राधे हजुर। कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर? अलिकति आवाजमा क्लियर भएन। बैतडीबाट भन्नुभयो तपाईँले अहिले? बैतडीको कुन गाउँमा हुनुहुन्छ यतिखेर रमेशजी? तपाईँ रमेशजी भन्दै थिए, फोन डिस्कनेक्ट भएको रहेछ। यतिखेर हामीसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू तपाईँ लिन सक्नुहुनेछ। कोही जिज्ञासु हुनुहुन्छ? राधे श्याम हजुर। ए प्रभु, राधे राधे।
2: राधे,
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ देउता?
2: म सम्पसाउबाट, सम्पसाउको सिलिचुङ गाउँपालिका तीन ताम्बुबाट सुमिता राई बोल्दैछु।
0: सुमिताजी, कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर त्यहाँ?
2: म नयाँ अभियान एफएमबाट सुन्दैछु।
0: अनि नयाँ नयाँ अभियान एफएम त कार्यक्रमै बज्दैन हाम्रो, कसरी सुन्नुहुन्छ त्यहाँबाट?
2: हजुर, यहाँ नम्बर त्यहीबाट दिनुभयो, त्यसो र टिपेर गरेको
0: भन्नाले तपाईँले दुईटा रेडियोको नाम लिइरहनु भएको छ। कति मेगा सुन्दै हुनुहुन्छ अहिले?
2: हजुर, अहिले त नयाँ बिहानदेखि सुनिरहेको छु, तर अर्को नम्बरमा चाहिँ फोन लाग्यो, त्यही भएर।
0: नयाँ अभियान एफएममा कार्यक्रम आउँदैन क्या हाम्रो? हो, रेडियो संखुब सभामा सुन्दै हुनुहुन्छ होइन?
2: हजुर।
0: अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ?
2: अहिले म नानीको हेर्न चाहन्छु सर।
0: नानीको साल महिना गते समय भन्नु त?
2: नानीको 2075
0: होइन,
2: छ गते बेलुकाको 12:30 अनि
0: भन्नु न भन्नु कुन जिल्लामा भयो जन्म?
2: सम्बसावामै हो।
0: छोरा कि छोरी हो?
2: छोरी हो।
0: 75 सालको कुन महिना भन्नुभयो?
2: चैतको छ गते बेलुकाको 12:30
0: रात्रिको समय। के बारको राति, के बारको बिहान थियो यो?
2: बिहान चाहिँ गते चाहिँ बुधबार थियो, अनि उता कटे 12 कटेपछि चाहिँ बिहिबार भयो होला।
0: ए भनेपछि 6 गतेको राति 7 गतेको बिहान हुने बेला हो?
2: हजुर।
0: तपाईँको छोरीको चिनामा हेर्दाखेरि उत्तर फाल्गुनी नक्षत्रको दोस्रो पावबाट टोबाट टोप कुमारी नाम आउँछ, कन्या राशि हुने देखिन्छ है? छोरी साह्रै राम्री, साह्रै नक्कली छोरी पाउनु भएको छ, के गर्ने, कति राम्रो छ भाग्य। पढाइ पनि असाध्य राम्रो छ पढाइ है, तर घरमा बाबा र आमाका कुरा कहिल्यै मिलेन, त घरको झगडाले गर्दा छोरीको दिमागै ह्याङ हुन्छ अब। अब तपाईँको घरमा एकजना कोही मान्छे अकालमा मृत्यु भएको दोष छ, को छ?
2: अकालमा हाम्रो काका ससुरा।
0: तपाईँको छोरीले बिहिबारको दिन व्रत बस्नु पर्यो, पढाइ असत्य राम्रो छ, 7 वर्षदेखि 15 वर्षसम्म संकटा भन्ने ग्रह चलिरहेको छ अहिले, अलिकति यो संकटाको शान्ति गर्नु भएन भने थोरै पढाइमा स्वास्थ्यमा समस्या आउँछ, अरू कुरामा ठिक छ, हात दिनु पर्दैन, तर गुरु चण्डलीको शान्तिहरू गर्ने, पूजा पाठहरू गर्ने है, अनि बल्ल राम्रो हुन्छ है त। आमा बुवासँगको सम्बन्ध नानीको लागि राम्रो छ, आमा र बुवाको कुरा चाहिँ मिल्ने खालको योग चाहिँ मैले देखिनँ एउटा है त। अरू केही छ? हुन्छ, छुट्टिन्छु। राधे राधे।
2: हुन्छ, राधे राधे।
0: कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर, हामीसँग आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ। हामी हरेक दिन कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा रहेर प्रत्यक्ष रूपमा कुराकानी अनि भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौं। यतिखेर फेरि पनि कोही जिज्ञासु हाम्रो लाइनमा हुनुहुन्छ, उहाँलाई पनि कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ? राधे राधे हजुर। ए प्रभु, राधे श्याम। ए प्रभु, जय श्री कृष्ण भन्दै थिए, उहाँको फोन डिस्कनेक्ट भइसकेको रहेछ। हामीसँग प्रत्यक्ष रूपमा धेरै भन्दा धेरै कुराहरूको जिज्ञासाको समस्याको समाधान गर्ने प्रयासमा हामी लागिरहेका छौं। यतिखेर हामी नेपालभरबाट कार्यक्रम एकै साथमा प्रसारण गरिरहेका छौं, तपाईँ सुन्न सक्नुहुनेछ। हामीलाई हिजो पनि धेरै भक्तहरूले केही कुराहरूको प्रश्न राख्नु भएको थियो, प्रश्न हामीले उत्तर दिइरहेका छौं। यतिखेर राधेराधी गुरुदेव, म सनातन रेडियो नेटवर्कबाट कार्यक्रम सुनिरहेको छु र आज मेरो बुबा बित्नु भएको 8 महिना भयो। मैले आफ्नो चिना हेर्नु मिल्छ कि मिल्दैन? गुरुदेव बताइदिएको भए आभारी हुने थिए। जय श्री राधे राधे भन्नुभएको छ। बाबा बित्नु भएको छ, चिना किन हेर्नु पर्छ? चिना नहेराउनु। बाबामा बित्नु भएको मान्छेले ग्रह शान्ति पनि गर्न मिल्दैन, अनि शुभ कर्ममा किन अहिले यो बेला चिना नहेराएको राम्रो? किनभने चिना हेराइसकेपछि ग्रह शान्ति, पूजा पाठ, व्रत उपासनाहरू प्रारम्भ गर्नुपर्छ। अहिले मिल्दैन, अहिले नमिल्ने भइसकेपछि तपाईँले भगवानको नाम, पितृको नाम जप्नुहोस्, बस्नुहोस्, नहेराउनु अहिले है। कोही हुनुहुन्छ अर्को जिज्ञासु? राधेश्याम हजुर, ए भगवान
3: हजुर गुरु, राधे राधे,
0: कहाँदेखि बोल्दै हुनुहुन्छ प्रभु?
3: म भोजपुरबाट सपुन विश्वकर्मा बोल्दैछु गुरु।
0: सपुनजी आरामै हुनुहुन्छ?
3: म अलिक सन्चो बिग्रेर अहिले काठमाडौँतिर आएको छु गुरु।
0: के बिग्रेर?
3: सन्चो बिग्रेर स्वास्थ्यमा समस्या आएर।
0: ए के भयो तपाईँलाई? फेरि के गराएको थियो तपाईँको?
3: खै के ग्रह त कस्तो चलेको रहेछ भने आज यसो हेर्नु पर्यो भनेर हामी गरौँ।
0: भन्छ अहिले काठमाडौँ हुनुहुन्छ?
3: हजुर।
0: कार्यक्रम सुन्न पाउनु भएको छैन होला?
3: कार्यक्रम मैले हिजो अस्ति 4-5 दिन भयो सुन्न नपाएको। 15 गतेदेखि स्वास्थ्यमा समस्या आएको, नुचे हस्पिटल गइयो, उताबाट धरान गइयो, धरानबाट अहिले काठमाडौँ आइसकेको छु, आज चाहिँ सुन्दैछु।
0: ए ल भन्नु त, हजुरको आफ्नै हेर्ने हो अहिले?
3: आज आफ्नै हेर्नु
0: के रहेछ ग्रह हेरिहालौँ। साल महिना गते समय भन्नु त
3: 2089 शनिबार,
0: चैत्र महिनाको 1 गते शनिबार,
3: दिउँसोको 12:08
0: कुन जिल्लामा भयो जन्म?
3: भोजपुर जिल्लामा।
0: भोजपुर जिल्लामा है?
3: हजुर।
0: तपाईँको राशिको नाम चाहिँ दिल्ली कुमार?
3: हजुर।
0: असलेसाको पहिलो पाव है यो, कर्कट राशि हुने खालको चिना रह्यो। तपाईँलाई मैले मिथुन लग्न छ, बोले मिठो छ भनेको थिएँ, धनस्थानमा गजकेश्वर योग छ, पैसा पनि धेरै कमाउनुहुन्छ भनेको थिएँ हो। तर सातौंमा मंगल भन्ने गरेर बसेको छ, माङ्गलिकले वैवाहिक जीवनको कारणले तपाईँको धेरै कुरामा तपाईँलाई पिर पर्छ। बिहे गर्नु भएको छैन? आँखसँग बिहे गर्नु भएन भने धेरैवटा बिहे हुन सक्छ है, बिहे बिग्रिन सक्छ भनौँ होइन। अब अलिकति केही न केही सुधार हुनुपर्ने। अब तपाईँ यतिखेर 25 वर्ष हुनुभएको छ, 25 वर्षमा 22 वर्षदेखि संकटा भन्ने ग्रह छ, शुक्र भन्ने ग्रह छ, शुक्र अष्टम स्थानमा छ, नसाको रोग लाग्छ, टाउको रोग लाग्छ यो बेला है। संकटा र शुक्रको शान्ति गर मैले पहिले पनि भनेको थिएँ होइन, माङ्गलिक शान्ति पनि गर्नु भनेको थिएँ, अरू केही छैन, राम्रै छ ग्रह, त्यस्तो आँचिनु पर्दैन। वैवाहिक जीवनमा धेरै कुरामा समस्या हुन्छ है त, यस्तो हुन्छ, दोष कटाए पनि आफूले पनि एकदम ध्यान दिनु पर्यो नि। मेरो चाहिँ दोष कटाए भनेर भोलि जुत्ता जुत्तापाती त हिँड्नु भयो भने त राम्रो भएर नि होइन। ल ठिक छ, अरू कुरा ठिक छ, आँचिनु पर्दैन। यसो काठमाडौँ हुनुहुन्छ भने संकटा मन्दिरहरू जानु होला, यसो भगवान्लाई यसो फुल अफ अर्पणहरू गर्नु होला, राम्रै हुन्छ, त्यस्तो बिग्रिहाल्ने खालको छैन है त।
3: के छ यो अपरेसन गर्नुपर्ने केही देखिया छैन गुरु?
0: मैले भने त संकटा अनि शुक्र छ, संकटा त खराब गराइहाल्छ, त्यसमा पनि शुक्र छ, नसाहरूको समस्या आउन सक्छ। केमा समस्या आयो?
3: मेरो पेटमा एकदम दुख्छ, उहाँ भोजपुरबाट घोपा पठाउनु भयो, घोपामा पनि केही देखिएन, पिकनिक छ र टुनिएको छ भन्ने आयो उहाँबाट।
0: हजुर।
3: अनि अहिले यहाँ काठमाडौँ आएर बस्दा त हिजो सिटी स्क्यान गराएको छ, त्यसको रिपोर्ट आज आउँछ अरे,
0: नसा नि हो अब, किटीमा सुन्यो भने चाहिँ नसामा रगतमा केही न केही समस्या र बिग्रिआउन सक्छ, त्यसलाई ध्यान दिनु। सकभर अहिले ग्रह बिग्रिएको छ, अपरेसन गर्ने हुँदाखेरि चाहिँ राम्रोसँग शान्तिहरू गरेर गरेको राम्रो, हाम्रो सल्लाह चाहिँ। राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौँ। हामी प्रत्यक्ष रूपमा तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा लागिरहेका छौँ। हामी हरेक दिन 8 बजेबाट 9 बजेसम्म हामी तपाईँसँग भएका विभिन्न जानकारीहरू दिने प्रयास गरिरहन्छौँ। कार्यक्रममा एकैछिन विश्राम लिन्छु, विश्रामपछि उपस्थित हुन्छु। हामी सँगै रहनुहोला।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला। के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
5: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
4: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग र ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
5: सम्पर्क
4: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658 98142 73601।
5: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
6: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
7: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
6: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
7: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम कार्यक्रम ज्योतिष दर्पण।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

हजुर कार्यक्रम ज्योतिष धर्मको व्यवसायमा तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयास गरिरहन्छ। हामी आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरू गर्दै तपाईसँग हामी अगाडि बढ़िरहेका छौं। आफ्नो र आफन्तहरूको बारेमा चर्चा र परिचर्चाहरूको लागि तपाईँ हामीसँग प्रत्यक्ष रूपमा कुराकानी गर्दै साल महिना गते र समयको आधारमा धेरै भन्दा धेरै कुराहरूको जानकारी दिँदै हामी तपाईँसँग अगाडि बढ्नेछौ। हामी प्रत्यक्ष रूपमा कुराकानी अनि भूत भविष्य अनि वर्तमान सम्बन्धीको धेरै भन्दा धेरै जानकारी हामी दिने प्रयास गर्छौं। हामी प्रत्यक्ष रूपमा कुराकानी अनि भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा जानकारी हामी दिने प्रयास गरिरहेका छौं। है हामी भूत भविष्य

0: कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: छोरीको बारेमा
0: भनिदिनु त। साल महिना गते समय
1: 2073 साल फागुनको 30 गते बुधबार राति 9:30
0: 9:30 कुन जिल्लामा भयो जन्म?
1: धरानको घोपा क्याम्पमा।
0: धरानको घोपा क्याम्प भनेको कुन जिल्ला पर्छ थाहा छ?
1: हजुर।
0: बिहान कि बेलुका भन्नुभयो? 9:30
1: राति।
0: रातिको छोरा कि छोरी हो तपाईँको?
1: छोरी।
0: 2074 सालको फागुनको 30 गते बुधबार 9:30 जन्म भयो। धनिष्ठा नक्षत्रको दोस्रो पावबाट नाम जुर्छ, गीबाट नाम आउँछ, गिरिधर गिरिराज नाम आउँछ, मकर राशि हुन्छ, त्रयोदशीको दिनमा जन्म भएको छ। लग्न तुला छ, तुला लग्नको मालिक शुक्र, शुक्र घर बसेको छ, छैटौं घरमा शुक्रको योग छ, यसले मान्छेलाई अलिकति पढाइमा एकदमै धेरै कमजोरी बनाइदिन्छ। 23 वर्ष 2 महिनासम्म राहु छ, पढाइ जिरो। कति यहाँ पढ्नुहुन्छ छोरी अहिले?
1: अहिले 4 छ। पहिला पढ्न पर्न पर्न गुरु राम्रै थियो, अब त पढ्नै मान्दै मान्दैन।
0: मैले यही कुरा भनिसकेँ त, जिरो भइसकेको छ पढाइ, धेरै कुरामा समस्या छ विद्याको लागि। फेरि आमा पनि असाध्य पेटको रोगी हुनुहुन्छ अरे, ढाड दुख्छ अरे आमाको, हो?
1: हजुर, अलिअलि दुख्दै रहन्छ।
0: ग्रहहरूमा बिग्रेको छ, ग्रहको शान्तिहरू गर्ने, ग्रहको पूजा पाठहरू गर्ने कामहरू गर्दाखेरि धेरै कुरामा सहज हुन्छ होइन? आमा आमा बुवासँगको सम्बन्ध त्यस्तो नराम्रो छैन, तर आमा रोगी भएको देखाउँछ, आमाको चिनाबाट केही समस्याहरू हुन सक्छ है। अरू कुरामा ठिक छ, हातहरू पर्दैन, ग्रहको शान्तिहरू गर्ने, ग्रहको पूजा पाठहरू गर्ने कामहरू गर्नु है त। वास्तु अलिकति उत्तरपट्टि सामान्य दोषहरू देखिन्छ, घरमा पैसा कहिले पनि टिक्दैन है त। शुभ रङ्गको लागि 3 अङ्क राम्रो हुन्छ, सबैभन्दा राम्रो सेतो दक्षिण दिशा राम्रो हुन्छ। अहिले छुट्टिन्छु, राधे राधे
1: राधे राधे गुरु।
0: हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं। हामीसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयास गरिरहेका छौं। हामी 98453 97 6 58 र 98 142 73 601 सिधा सम्पर्कमा आउन सक्नुहुनेछ। आफ्नो भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष कुराहरूको जानकारी हामी दिने प्रयास गरिरहेका छौं। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा उपस्थित हुनु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्ने। राधे राधे हजुर।
2: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
2: शङ्खुपसभाबाट।
0: हजुरको शुभ नाम? हजुर
2: हजुर,
0: मैले हजुरको आवाज ठ्याक्कै बुझिन।
2: खुसी मगर हो भनेको?
0: खुसी मगर
2: हजुर।
0: अहिले भन्नु त, साल महिना गते समय
2: 2009 बारेमा हेराउन चाहन्छु। 2076 साल
0: हजुर,
2: जेठ 29 गते,
0: 76 सालको जेठको
2: 29 गते बुधबार,
0: 29 गते बुधबार
2: दिउँसो 1:30 जाँदा गुरु,
0: 1:30
2: जाँदा शङ्खुवासभा जिल्लामा,
0: 30 मिनट जाँदा दिउँसो शङ्खुवासभा जिल्लामा। के बार हरे
2: यो? यो बुधबार हो गुरु।
0: बुधबार 76 सालको जेठ महिनाको 29 गते 1:30 चित्रा नक्षत्रको पहिलो पावबाट नाम जोड्छ, पेबाट प्रेम कुमार है, कन्या राशि
2: प्रेम कुमार भन्नुभयो?
0: हजुर
2: हजुर,
0: कन्या राशि आउँछ, लग्न गरेको छ कन्या, कन्या लग्नको मालिक बुध, बुध कर्मस्थानमा गएर बसेको छ, राहु र मंगल सँगै बसेका छन्। यसको बाबा र आमाको कुरा कहिले मिलेन, घर परिवारमा झगडा परिरहन्छ, छोराको पढाइमा पनि असाध्य कमजोरी छ, कारण हो राहु चलेको छ। 24 वर्ष 11 महिना 12 दिन भनेको लगभग 25 वर्षसम्म राहुको दशा, पढाइमा असाध्य कमजोरी हुन्छ।

0: अति झस्किने तर्सिने बरबराउने बोल्ने खालको बानी छ, के गर्नुहुन्छ सरले? अलिकति यसलाई ग्रहमा दोषहरू परेको छ, शान्तिहरू गर्ने, ग्रहका पूजा पाठहरू गर्ने, कामहरू गर्ने, कामहरू गर्नु राम्रै हुन्छ। अब ग्रह शान्तिहरू गर्ने, कवचहरू धारण गर्ने, मंगलबार लसुन प्याज माछा मासु नखानु होला, राम्रो हुन्छ है। स्वास्थ्यको लागि राम्रो छैन, राहु चलेको छ, मैले भने त राति झस्किने तर्सिने हुन्छ नि, दिउँसो त्यस्तो भएको मान्छेलाई बिरामी पर्ने हुन सक्छ है। वास्तुको लागि ठिकै छ, त्यस्तो नराम्रो छैन, अलिकति घरको गाउँ दाउनेपट्टि अलिकति दोषहरू छ, अरू सबै कुरामा ठिक छ है। राधे राधे। बुवा मम्मीसँगको सम्बन्ध ठिक छ, बाबु र आमाको चाहिँ कुरो मिल्दैन के। राधे राधे। हामी भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयास गरिरहन्छौँ। हाम्रो प्रत्यक्ष रूपमा कुराकानी भूत भविष्य र वर्तमान सम्बन्धीको धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने एउटा प्रयासमा लागिरहेका छौँ। हामी 98453 97 658 र 98142 73 601 सिधा सम्पर्कमा आएर तपाईँ र मेरो प्रत्यक्ष कुराकानी रहनेछ। यो नम्बरमा दिउँसो पनि फोन गर्न सक्नुहुन्छ भने भरतपुर चितवनमा मलाई भेट गर्नको लागि अब केही दिन मात्र सक्नुहुन्छ, त्यस पछाडि फेरि भरतपुरमा भेट नहुन सक्छ। त्यस कारणले गर्दा भरतपुरको आसपासमा हुनुहुन्छ, चितवन जिल्लाको आसपासमा गोर्खा दार्जिलिङ मकवानपुरतिरबाट आउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ है, हामीसँग प्रत्यक्ष रूपमा कुराकानी गर्न सक्नुहुन्छ। एउटा कमेन्ट आएको रहेछ, हेरिहालौं। जय श्री राधे राधे गुरु, म गोर्खाबाट हरि शरण अधिकारी, म तनहुको पावर एफएमबाट ज्योतिष दर्पण सुन्दैछु भन्नुभएको छ, धन्यवाद छ। कार्यक्रम सुन्नुहुन्छ भने गुरु जिज्ञासा भन्नुभएको छ, गुरु मेरो आमाको श्राद्ध तिथि 25 गते सोमबार परेको छ, हामी दुई दाजुभाइ छौं, दाई काठमाडौँमा हुनुहुन्छ, म यता छु गुरु, आज बिहान मात्रै मेरो श्रीमती रजस्वला महिनावारी भइन्, अब मैले श्राद्ध गर्न मिल्छ कि मिल्दैन गुरु? राधे राधे भन्नुभएको छ। एको दिष्ट श्राद्ध नरोक्नु भन्छ शास्त्रले, महालय श्राद्ध रोक्नु, एको दिष्ट श्राद्ध नगर्नु भन्छ, के अरे एको दिष्ट श्राद्ध नरोक्नु, महालय श्राद्ध रोक्नु भन्छ। त्यसो भएको होला तपाईँहरूले के गर्नु पर्यो भने श्राद्ध गर्नुहोस्, श्राद्ध रोकिँदैन है, यति भनिहाले। यस्तै प्रश्नहरूको लागि तपाईँले हामीलाई सिधा सम्पर्कमा रहेर आफ्नो र आफन्तहरूको बारेमा भूत भविष्य अनि वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौं। हामी 98453 97 658 र 98142 73 601 सिधा हामीसँग भएका विभिन्न भूत भविष्य अनि वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौं। कोही जिज्ञासु यतिखेर लाइनमा हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ? राधे राधे हजुर। राधे राधे हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ हजुर? रणबहादुरजी, कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ? लिपलेक एफएमबाट कार्यक्रम सुन्दै हुनुहुन्छ है?
1: हजुर हजुर।
0: अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: मेरो छोराको गुरु मलाई 4 वर्ष भोजनको 27 28 कल गरेर बल्ल आज हजुरको दर्शन मिल्यो।
0: अनि आज फोनै आएको थियो नि त, फोन लागिहाल्यो होइन?
1: हजुर हजुर हजुर।
0: भन्नु त, साल महिना गते समय?
1: 2046 साल 46 साल
0: भाद्र 23 गते भाद्र महिनाको 23 गते
1: शुक्रबार बिहान 9:30 बजेर 30 मिनटमा
0: बिहान कुन जिल्लामा भयो जन्म?
1: बैतडीमा गुरु,
0: बैतडी जिल्लामा। यहाँबाट हेर्दाखेरि 46 सालको भदौको 23 गते 9:30 बजेर 30 मिनटमा जन्म भयो। छोरा कि छोरी हो?
1: छोरा हो गुरु।
0: तपाईँको आफ्नै छोरा?
1: मेरो आफ्नै छोरा हो सर.
0: ज्येष्ठा नक्षत्रको दोस्रो भावमा नाम जोडे रहेछ यादव अथवा यम कुमार. वृश्चिक राशि हुन्छ है.
1: हजुर.
0: लग्न शुक्र छ. मान्छे एकदम नक्कले नक्कले परेको मान्छे. तर के गर्नु, अङ्गारक युग परेछ. अङ्गारक युग परे मान्छेको बिहामा समस्या हुन्छ. बिहे गरेको छैन कि दुइटा गर्यो कि झगडा पर्छ.
1: बिहा त गरिया छ.
0: एउटै मात्रै कि दुइटा?
1: एउटै.
0: झगडा पर्छ बुहारीसँग?
1: पर्दैन.
0: अलिकति ग्रहमा दोषहरू छन् अहिले तपाईँको छोराको लागि. त्यस्तो नराम्रो छैन. पैसा राम्रो कमाउँछन्. बृहस्पति कर्ममा गएर बसेको छ. मान्छे हेर्दा राम्रो हेन्सम छन्. पत्नीसँग कुराहरू नमिल्न सक्छ. घरमा एकजना अकालमा मृत्यु भएको मान्छे देखिया छौ तपाईँको आफ्नै घर परिवारमा.
1: हजुर.
0: को हो त्यो मान्छे?
1: मेरो भाइ हो.
0: अनि घरमा सप्ताह लाउनु भएको छैन?
1: छैन. गुरु
0: सप्ताह लाउनु भयो भने अझ राम्रो हुन्छ. आइतबार र मंगलबार तपाईँको छोरालाई व्रत राख्नुहोला. एकचोटि राम्रोसँग ग्रह शान्ति महामृत्युञ्जय जप रुद्राभिषेक चण्डी शान्तिका धाय पाठहरू हवनहरू गराउनु भयो भने राम्रो हुन्छ है त.
1: हजुर गुरु. यो हुन त पढाइमा मार्छ अहिलेसम्म खाली छ. केही जब छैन.
0: मैले भने त पितृको दोषले गर्दाखेरि हो. पैसा कमाउनु राम्रो छ. अरू सबै कुरा राम्रो छ. पत्नीसँगको सम्बन्ध बिग्रिन सक्छ. ध्यान दिनु है. मैले तपाईँको छोरालाई पढाइ बिग्रिन्छ पढाइ छैन भनेकै छ त. भने होइन नि. राम्रो छ सबै कुरामा ठिक छ.
1: मैले गुरुसित निवेदन गरे कि पहिले लेखेर पनि कुनै जबै भेटिया छैन.
0: ग्रह बिग्रिएपछि कहाँ भेटिन्छ त हजुर? ग्रह शान्ति गर्नु पर्यो. ग्रहको पूजा पाठ गर्नु पर्यो अनि बल्ल राम्रो हुन्छ है.
1: हजुर. मंगलबार र आइतबार मर्जी हो?
0: हजुर हो. मंगलबार र आइतबार लसुन प्याज मासु नुन खाने. सकिन्छ भने सप्ताह 7 दिनसम्म सप्ताह लगाउने है त.
1: अनि घरको वास्तु गुरु?
0: वास्तुको लागि घरको ठ्याक्कै पूर्व र उत्तरपट्टिको साइडमा 4 चिज छ. बाङ्गो घडेर पनि छ.
1: हजुर.
0: बुझ्नुभयो?
1: हजुर गुरु.
0: अरू?
1: अरू आमा बाबुसितको सम्बन्ध कस्तो छ?
0: आमा बुवासँगको सम्बन्ध ठिकै छ. नराम्रो छैन.
1: हजुर.
0: है
1: हजुर गुरु.
0: हुन्छ अहिले छुट्टिन्छु. राधे राधे
1: गुरु. शुभ अङ्क शुभ रङ्ग?
0: 3 अङ्क राम्रो हुन्छ. सेतो रङ राम्रो हुन्छ. दक्षिण दिशा पश्चिम दिशा राम्रो हुन्छ है.
1: गुरु राधे राधे.
0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा हामी प्रत्यक्ष रूपमा भूत भविष्य र वर्तमान सम्बन्धीको धेरै भन्दा धेरै कुराहरूको जानकारी हामी दिने एउटा प्रयासमा लागिरहेका छौं. 98453798 र 98142773601 सिधा सम्पर्कमा आउन सक्नुहुन्छ र हामीसँग भएका धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी तपाईँलाई दिने प्रयास गरिरहन्छौँ. हामी प्रत्यक्ष रूपमा कुराकानी गर्दै हामी तपाईँसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौँ. 98453798 र 98142773601 सिधा तपाईँ र मेरो कुराकानी रहनेछ. यतिखेर कोही जिज्ञासु फेरि पनि लाइनमा आइसक्नु भएको मलाई इशारा प्राप्त भइरहेको छ. स्वागत गरिहाल्छु. राधेश्याम हजुर.
2: हजुर नमस्कार.
0: राधेश्याम हजुर को बोल्दै हुनुहुन्छ हजुर? ए हजुर. ए प्रभु. राधे राधे.
2: राधे राधे.
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ भने? मैले
2: सोलुखुम्बु काङ्गेलबाट बोल्दैछु हजुर. म
0: सोलुखुम्बुबाट. हजुरको शुभ नाम?
2: मेरो हिरा सुन्दा छ.
0: कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ? आज मात्रै सुन्नु भएको? हजुर आज मात्रै सुन्नु भएको हो भने मैले. ल ठिक छ. खोटाङ एफएम हो?
2: होइन काङ्गेर. सोलुखुम्बु काङ्गेरबाट हो.
0: त्यही त. कुन रेडियोमा सुन्नुहुन्छ कार्यक्रम थाहा छैन? त्यहाँ कुन रेडियो बज्छ र?
2: यहाँ सोलु एफएमहरू बज्छ.
0: ल अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ? कसको बारेमा हेर्न चाहनुहुन्छ?
2: छोराको बारेमा हो।
0: 25 सालमा जन्मिनु भयो छोरा?
2: 2080 साल 2080 साल मार्च 17 गते
0: कति बजे?
2: 9:02
0: बिहान कि बेलुका?
2: बिहान।
0: कुन जिल्लामा? ए हजुर, कुन जिल्लामा भनेको मैले? ए हजुर, ओहो बर्बाद, अन्तिममा जिल्ला सोध्ने बेला फोन डिस्कनेक्ट भयो। हामीसँग तपाईँ प्रत्यक्ष कुराकानी अहिले कार्यक्रममा सम्भव भएन भने दिउँसो तपाईँले यही नम्बरमा फोन गर्नुहोला। दिनैभरि तपाईँको चुना हेर्ने कार्यक्रम राखेका छौँ, दिनैभरि तपाईँको पालो, आजको आजै आउँछ पालो, पालो आजको भोलि कुर्नु पर्ने अवस्था छैन, आजको पालो आजै है सम्पर्कमा रहन सक्नुहुन्छ। हामी आफ्नो र आफन्तहरूको बारेमा धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने प्रयासमा लागिरहेका छौँ। दिउँसो पनि तपाईँहरू भेट गर्न भरतपुरमा आउन सक्नुहुन्छ भने हामीसँग भएका विभिन्न प्रत्यक्ष रूपमा कुराकानी अनि भूत भविष्य र वर्तमान सम्बन्धीको धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी हामी दिने प्रयास गरिरहेका छौँ। नेपालका विभिन्न रेडियो स्टेशनहरूबाट हामी कार्यक्रम प्रसारण गरिरहेका छौँ। भोलि हामी कुन कुन रेडियोबाट कार्यक्रम बच्छ यो कुराको पनि भोलि जानकारी गराउने प्रयास गर्छौँ है। हामी आफ्नो अनि आफन्तहरूको बारेमा धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने प्रयास गरिरहेका छौँ। आजको लागि भने कार्यक्रमको लगभग अन्तिम भागमा छौँ, केही छ भने हामी हेरिहाल्छौँ, कमेन्ट भयो, अन्यथा हामी फोन अब आजको लागि फोन लिन सकेनौँ। भोलि बिहान तपाईँ र मेरो भेट 8 बजे रेडियोको ध्वनि तरङ्गमा रहनेछ। तपाईँ सम्पूर्णले कार्यक्रम सुनिदिनु भएको छ, फोन गरिदिनु भएको छ, माया गरिदिनु भएको छ, कार्यक्रमलाई धेरै ठाउँबाट जोडिदिनु भएको छ, प्राविधिक साथीहरू रहनु भएको छ, प्राविधिकको सहायताबाट हरेक रेडियोबाट कार्यक्रम प्रसारण भइरहेको छ। सम्पूर्णलाई विशेष आभार व्यक्त गर्दै भोलि बिहान 8 बजे उपस्थित हुने वार्ताका साथमा आजको लागि भने अघि चाहन्छु तपाईँको दिन आनन्दमय मंगलमय रहोस्। जय श्री कृष्ण, जय जय श्री राधे।

0: यो हो संस्कार र संस्कृतिको सम्वाह सनातन रेडियो नेटवर्क। के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
1: त्यसको भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
0: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु

0: Radio Tiger Studio Time. यति बेला बिहानको 9 बजेको छ.
1: प्रालीको हो
2: राष्ट्रको शान किसान.
1: A complete piping solutions.

नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। अनसनरत नर्स अभियन्ता राणाभाट र सरकारबीच 19 बुधे सहमति, विरोधका कार्यक्रम फिर्ता। हिजो ज्यान गुमाएका रविन्द्र कुमार मेहताका आफन्त र गृहमन्त्रीबीच छलफल। नेपाल जस्ता विकासशील देशलाई एआई लाइफलाइन बन्न सक्ने विश्व बैंकको प्रतिवेदन। प्रयोग विस्तारमा व्यवस्था गरे थप पछाडि पर्न सक्ने चेतावनी। मुगलिन नारायणगढ़ सड़क खण्डको सिमलताल नजिकै पहिरो, खुलाउने प्रयास चल्दै आज कोशी, बागमती, गण्डकी र लुम्बिनीका थोरै ठाउँमा मुसलधारे वर्षाको सम्भावना। यमनको तटीय क्षेत्र नजिकै लाल सागरमा भारतीय जहाजमाथि आक्रमण, भारतीय 13 जना सहित सबैको उद्धार। र लिभरपुलका पूर्व फरवार्ड सलाह टर्कीको शीर्ष क्लब ट्राब्जोनस्पोरमा आबद्ध हुने।

0: भनेपछि गृहमन्त्री गुरूङ आफै अस्पताल पुगेर छलफल गर्नुभएको थियो। उहाँले सरकारको तर्फबाट मृतकका परिवारले उठाएका माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। देवानगंज गाउँपालिका तीन कप्तानगंजमा गएको साउन 10 गते राति भएको घटनामा यसअघि दुईजनाले ज्यान गुमाएका थिए। 25 वर्षीय ओम प्रकाश मेहता र 22 वर्षीय जयप्रकाश मेहताको ज्यान गएको थियो। यही घटनाको विरोधमा सिराहाको गोलबजारमा प्रहरीको गोली लागेर गणेश यादवको पनि ज्यान गएको थियो। नेपाल जस्ता विकासशील देशका लागि कृत्रिम बुद्धिमत्ता अर्थात एआई लाइफलाइन बन्न सक्ने विश्व बैंकको एक प्रतिवेदनले देखाएको छ। साथै एआई प्रविधिको प्रयोग विस्तार गर्न आग्रहसहित यसलाई व्यवस्था गरेमा ती देश थप पछाडि पर्न सक्ने चेतावनी पनि दिएको छ। सामान्य अवस्थामा 100 वर्ष लाग्न सक्ने विकासको लक्ष्यलाई एआईको सही प्रयोगले एकै दशकमा हासिल गर्न सकिने विश्व बैंकको विश्व विकास प्रतिवेदन सन् 2026 देखाएको हो। विकासशील देशहरूका सरकारले बिजुली इन्टरनेट पहुँच सिप विकास र संस्थागत गुणस्तरमा विद्यमान कमी कमजोरीलाई हटाउन तत्काल कदम चालेमा एआईले विकासको गतिमा काया पलट ल्याउन सक्ने प्रतिवेदनमा उल्लेख छ। एआईका कारण रोजगारी गुम्ने भन्दा पनि यसले कामदारको क्षमता बढ़ाउने अवसर धेरै हुने प्रतिवेदनले उजागर गरेको छ। प्रतिवेदन सार्वजनिक गर्दै समूहका प्रमुख अर्थशास्त्री इन्दरमित गिलले एआईले विकासशील अर्थतन्त्रका लागि महत्वपूर्ण अवसर प्रदान गर्ने बताउनु भएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ। गिलले एआईबाट फाइदा लिन ठूला मोडेल वा विशाल डेटा सेन्टर आवश्यक नपर्ने उल्लेख गर्दै स्वास्थ्य शिक्षा न्याय र कृषि क्षेत्रमा स्थानीय आवश्यकता अनुसार कम लागतका एआई उपकरण प्रयोग गर्नुपर्नेमा जोड़ दिनुभयो। मुख्य रूपमा अमेरिका र चीनमा विकास गरिएका अत्याधुनिक एआई मोडेलले ठूलो परिमाणमा तथ्याङ्क विश्लेषण गर्ने तथा दक्ष जनशक्तिले लामो समय लगाएर गर्ने कामलाई स्वचालित बनाउन सक्ने क्षमता राख्ने उहाँको धारणा छ। एआई प्रयोगका क्रममा सरकारी निर्णयमा पूर्वाग्रह देखिए वा व्यक्तिगत तथ्याङ्कको गोपनीयता कमजोर भएमा जनविश्वास पुनर्स्थापित गर्न कठिन हुने उल्लेख छ। यस्ता एआई प्रणाली संचालनको लागि विशाल डेटा सेन्टर र उच्च क्षमताका कम्प्युटिङ पूर्वाधार आवश्यक पर्ने भएकोले अत्याधिक ऊर्जा र पानी खपत हुने तथा यसको प्रभाव जलवायु परिवर्तनमा समेत पर्ने प्रतिवेदनमा उल्लेख छ। विश्व बैंकले प्रतिवेदन तयार गर्न ओपन एआई डीपसीक गुगल र एन्थ्रोपिक लगायतका एआई उपकरणको समेत प्रयोग गरिएको जनाएको छ। मुगलिन नारायणगढ़ सड़क खण्डको सिमलताल नजिकै आज बिहान पहिरो खस्दा सड़क अवरूद्ध भएको छ। आज बिहान 7 बजेतिरको पहिरोले सड़क अवरूद्ध हुँदा गाड़ी चल्न नसकेका सड़क डिभिजन कार्यालय भरतपुर चितवनका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले जानकारी दिनुभयो। गैराति चितवन आसपासका क्षेत्रमा पनि पानी परेको थियो। सिमलतालमा लेदो झरिरहेको छ। अहिले पहिरो र लेदो हटाउने काम भइरहेको सड़क डिभिजन कार्यालय भरतपुरले जनाएको छ। एकाधी घण्टामा पहिरो र लेदो हटाउन सकिने गरी काम भइरहेको उहाँको भनाइ छ। यसै गरी बाढ़ी पहिरो लगायतका कारण देशका विभिन्न सड़क खण्ड अवरूद्ध छन्। सिन्धुपाल्चोक अरणीको राजमार्ग, दोलखाको लामा साँगु रामेछाप राजमार्ग, रसुवाको त्रिशुली मैलुङ स्यापुरवेशी, रूकुम पश्चिमको जाँजरकोट डोल्पा सड़क तथा मुस्ताङको बेनीजोमसुम सड़क पनि पूर्ण रूपमा अवरूद्ध भएका नेपाल प्रहरीले जनाएको छ। इलामको मेची राजमार्ग पनि अवरूद्ध छ, तर वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ। काभ्रेको बीपी राजमार्ग र मकवानपुरको कान्ति लोकपथमा भने रातको समयमा गाड़ी सञ्चालनमा रोक लगाउँदै आएको छ। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। अहिले बिहान पनि बागमती र गण्डकी प्रदेशका केही ठाउँ तथा कोशी, कर्णाली र सुदूरपश्चिमका थोरै ठाउँ, लुम्बिनीको एक दुई ठाउँमा मध्यमसम्मको वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो पहाड़ी भागका धेरै ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ। त्यस्तै तराई भागका केही ठाउँमा पनि पानी पर्ने अनुमान छ। विशेष गरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको छ। ती क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन मौसमविदको आग्रह छ। आज राति पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी र तराई भाग साथै मधेश प्रदेशका धेरै ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ। गैराती पनि बागमती, गण्डकी र लुम्बिनी प्रदेशको धेरैजसो ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार बन्जेङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
2: मौसम र बाढ़ी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौ।
1: बाढ़ीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिक

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। सर्वोच्च अदालतले संगीत रोयल्टीको नाममा एफएम रेडियोका संचालक, व्यवस्थापक तथा सम्बन्धित व्यक्ति विरूद्ध मुद्दा नचलाउन, धरपकड़ नगर्न, थुनामा नराख्न तथा यस सम्बन्धी कुनै कानूनी जटिलता सिर्जना नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। हिजो सर्वोच्चका न्यायाधीश डाक्टर नहकुल सुवेदीको एकल इजलासले सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपाल र ब्रोडकास्टिङ एसोसिएशन अफ नेपाल ले संयुक्त रूपमा दायर गरेको निवेदनमाथि सुनवाई गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। अधिवक्ता रमेश प्रसाद जोशी लगायतका कानून व्यवसायको बहसपछि सर्वोच्च अदालतले यस्तो आदेश दिएको हो। संगीत रोयल्टी संकलनको नाममा एफएम रेडियोमाथि धरपकड़ गर्ने, रेडियो कर्मी विरूद्ध मुद्दा दायर गर्ने तथा रेडियोको नवीकरण प्रक्रियामा अवरोध सिर्जना गर्ने कार्य भएको भन्दै त्यसको विरोधमा रेडियो प्रसारकहरू सर्वोच्च अदालत पुगेका थिए। यो आदेशसँगै अब संगीत रोयल्टीका नाममा एफएम रेडियो तीनका संचालक, व्यवस्थापक तथा रेडियो कर्मी विरूद्ध मुद्दा दायर गर्ने, धरपकड़ गर्ने, थुनामा राख्ने वा अन्य कुनै प्रकारको कानूनी अवरोध सिर्जना गर्ने कार्यमा रोक लागेको छ। भारतीय चर्चित अभिनेता प्रदीप रावतको 74 वर्षको उमेरमा निधन भएको छ। रक्त क्यान्सर बल्झिएपछि मुम्बईमा उपचाररत रावतको हिजो निधन भएको भारतीय संचार माध्यमले जनाएका छन्। 4 दशकभन्दा लामो अभिनय यात्रामा रावतले हिन्दी, तेलुगु, तमिल तथा नेपाली फिल्म उद्योगमा समेत काम गर्नुभएको छ। चर्चित टेलिभिजन श्रृंखला महाभारतमा अशोक थामाको भूमिका निर्वाह गरेर उहाँले चर्चा बटुल्नु भएको थियो। पछि लगान, गजिनी, राउडी राठौर लगायत धेरै फिल्ममा खलनायकको अभिनय गर्नुभएको थियो। रावतका श्रीमती र छोरा विक्रमादित्य हुनुहुन्छ। उहाँले रस्सो दीर्घ, अबाट आमा लगायत नेपाली फिल्म क्षेत्रमा पनि योगदान पुर्याउनु भएको छ। अभिनेत्री विपना थापा, नीता ढुंगाना लगायतले पनि उहाँको निधनमा श्रद्धांजलि अर्पण गर्नुभएको छ। अब विदेशको खबर। यमनको तटीय क्षेत्र नजिकै लाल सागरमा भारतीय झण्डावाहक एक व्यापारिक जहाजमाथि इरान समर्थित हुती विद्रोहीले आक्रमण गरेका छन्। जहाजमा रहेका सबै 13 जना भारतीय नागरिकलाई भने सकुशल उद्धार गरिएको बीबीसी हिन्दीले जनाएको छ। जहाजमा भारतीय 13 जना सहित 14 जना व्यक्ति रहेका र सबैको उद्धार गरिएको हो। विस्फोटक पदार्थले भरिएको एउटा बोट जहाजमा ठोकिएको थियो। यो आक्रमणपछि जहाज लाल सागरमा डुबेको छ। जहाजका चालक दल सदस्य लगायत 13 जनाको सुरक्षा सुनिश्चित गर्न यमनका सम्बन्धित अधिकारी सँग समन्वय र सहकार्य गरिरहेको भारतका जहाज मन्त्री सर्वानन्द सोनोवालले जानकारी दिनुभएको छ। भारतको विदेश मन्त्रालयले एमएसभी फैजी नूर ए औलिया नामक जहाजमाथि भएको आक्रमणको निन्दा गरेको छ। विदेश मन्त्रालयका अनुसार साउदी अरबको राजधानी रियादको भारतीय दूतावासले घटनाको निरन्तर अनुगमन गरिरहेको छ। अब खेल खबर। इंग्लिश क्लब लिभरपूलका पूर्व स्टार फरवार्ड मोहम्मद सलाह टर्कीको शीर्ष क्लब ट्राबजोन स्पोरमा आबद्ध हुने भएका छन्। क्लबले अनुबन्धका लागि सलाहसँग औपचारिक वार्ता शुरू गरेको पुष्टि गरेको छ। क्लबले विज्ञप्ति मार्फत 34 वर्षीय इजिप्टका फरवार्ड आज इस्तानबुल आइपुग्ने जनाएको छ। आज बेलुका ट्राबजोन पुग्ने कार्यक्रम रहेको क्लबले जनाएको हो। सलाह गएको सिजनको अन्त्यसँगै लिभरपूलबाट बाहिरिएका थिए। हाल उनी कुनै क्लबसँग अनुबन्धमा नरहेकोले फ्री एजेन्टका रूपमा ट्राबजोन स्पोरमा आबद्ध हुन लागेका हुन्। सन् 2017 इटालियन क्लब रोमाबाट लिभरपूल पुगेका सलाहले 9 वर्षको अवधिमा क्लबका लागि उल्लेखनीय सफलता हासिल गरेका छन्। उनले लिभरपूललाई 2 पटक प्रिमियर लीग, 1 पटक यूईएफए च्याम्पियन्स लीग, क्लब विश्वकप, यूईएफए सुपर कप, एफए कप, 2 पटक ईएफए कप तथा कम्युनिटी सिल्डको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए। लिभरपूलका लागि उनले 442 खेलमा 257 गोल तथा 120 असिस्ट गरेका छन्। चारभन्जेङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। अनशनरत नर्स अभियन्ता राणा भट्टरा सरकारबीच 19 बुधे सहमति, विरोधका कार्यक्रम फिर्ता, हिजो ज्यान गुमाएका रविन्द्र कुमार मेहताका आफन्त र गृहमन्त्रीबीच छलफल, नेपाल जस्ता विकासशील देशलाई एआई लाइफलाइन बन्न सक्ने विश्व बैंकको प्रतिवेदन, प्रयोग विस्तारमा व्यवस्था गरे थप पछाडि पर्न सक्ने चेतावनी, मुगलिन नारायणगढ़ सड़क खण्डको सिमलताल नजिकै पहिरो र लेदो, खुलाउने प्रयास चल्दै आज कोशी, बागमती, गण्डकी र लुम्बिनीका थोरै ठाउँमा मुसलधारी वर्षाको सम्भावना, यमनको तटीय क्षेत्र नजिकै लाल सागरमा भारतीय जहाजमाथि आक्रमण, भारतीय 13 जना सहित सबैको उद्धार, र लिभरपूलका पूर्व फरवार्ड सलाह टर्किएको शीर्ष क्लब ट्राबजोन स्पोरमा आबद्ध हुने।
2: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना यही साउन 23 गते शनिबारका दिन
3: बिहान 10 बजेदेखि
2: साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517। गर्जन छ सधैँ बाजु झैं रेडियो टाइगर 99.2 MHz। साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना यही साउन 23 गते शनिबारका दिन
3: बिहान 10 बजेदेखि
2: साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
4: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz।

0: गर्जन छ सधैँ बाग झैं रेडियो टाइगर 99.2 MHz
1: साइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना यही साउन 23 गते शनिबारका दिन
2: बिहान 10 बजेदेखि
1: साइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठागुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।

0: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
1: यही साउन 23 गते शनिबारका दिन
2: बिहान 10 बजेदेखि
0: साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842455717।
3: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाज्छ।

0: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
1: यही साउन 23 गते शनिबारका दिन
0: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।

0: रेडियो टाइगर स्टुडियो टाइम अहिले बिहानको 10 बजेको छ।
1: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना यही साउन 23 गते शनिबारका दिन
2: बिहान 10 बजेदेखि
1: साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842455717।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ।

0: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।
1: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला बिहानको 11 बजेको छ।

0: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
0: प्रवेश परीक्षा चौबिस गते सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
1: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
2: गर्जन छ सधैँ बाघ झैं रेडियो टाइगर 99.2 मेगाहर्ज।
3: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला अपराह्नको 4 बज्यो।

खानी पैसा ल्याऊ बाउ भन्दै कराउन पाइन्थ्यो, क्याम्पस जान्छु भनेर गर्लफ्रेन्ड हराउन पाइन्थ्यो। अब त बाउले बिहे गर भन्छन् गर्ने हो कसरी, स्वास्नीले सीता पाल्नै पर्छ।

राम्री राम्री केटी देख्दा आँखा तन्काउन पाइन्थ्यो, सात परेसी साथीभाइसँग यति तन्काउन पाइन्थ्यो। सबैले भन्छन् बिहा गरेपछि बन्धनमा परिन्छ, यस्तो बिन्दास मान्छे बन्धनमा परे।

सहनी चाहियो, बस भन्दा बस्दिने, उठ भन्दा उठ्दिने, आफैले भात ल्याएर खुवाइदिने, आफैले चुट्दिने, जति पैसा दिए पनि माग्दैन माग्दिने, चर्को चर्को फर्काए नि।

दलित भए पनि म जस्तो एउटा ब्राह्मणको छोरीमाथि कसरी गीत गाउन जान्छ? मलाई थाहा छ, मैले छोको त पानी पनि चल्दैन छ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन त सधैँ बात नै।
1: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको 5 बजेको छ।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी कृष्ण शर्मासँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: सुनसरी र सिराहा प्रदर्शनका मृतक र घाइतेलाई क्षतिपूर्ति, राहत र उपचारको व्यवस्था गर्ने सरकारको निर्णय, खाना पकाउने ग्यासको आपूर्ति तत्काल सुनिश्चित गर्न सरकारलाई संसदीय समितिको निर्देशन।
0: पालिका चुनावको उम्मेद्वार छनौटका लागि राष्ट्रपतिको कार्यविधि सार्वजनिक चार चरणको मूल्यांकन पार गर्नुपर्ने, सुशासन, पारदर्शिता र जवाफदेहितामा सरकार असफल भएको कांग्रेसको निष्कर्ष।
1: सामाजिक सञ्जालमा बालबालिकाको तस्विर राख्दा दुरूपयोग हुने जोखिम उच्च, अभिभावकको अनुमति बिना सामाजिक सञ्जालमा तस्विर नराख्न विज्ञको सुझाव।
2: अभिभावकको अनुमति र बालबालिकाको सहमति कन्सेन्ट र बच्चाको एसेन लिनुपर्ने हुन्छ।
0: स्पेस एक्स फाल्कन 9 रकेटको क्षतिग्रस्त भाग चन्द्रमामा ठोकियो, भविष्यमा अन्तरिक्षमा हुने फोहोर व्यवस्थापन र चन्द्रमाको बनोट बुझ्न सहयोगी हुने दावी।
1: र एक दिवसीय विश्वकप छनौट आउँदो वर्षको फेब्रुअरी 22 मार्च 23 हुने।
3: एनबीएल सर्वसुलभ आवास कर्जा
4: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
4: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा।
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
4: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि।
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
5: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। सरकारले सुनसरी र सिराहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ। मन्त्री परिषदको आजको बैठकले पीड़ित पक्षसँग भएको सहमति अनुसार सुनसरी घटनाका मृतकका परिवार र घाइतेहरूलाई क्षतिपूर्ति, राहत तथा उपचारको व्यवस्था गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। प्रदर्शनका क्रममा सुनसरीमा 3 र सिराहामा 1 गरी 4 जनाको ज्यान गएको थियो। यस्तै बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्की उक्वावलाई नियुक्त गरेको छ। विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्राध्यापक डाक्टर खड्गबहादुर केसी र सचिवमा प्राध्यापक डाक्टर राजेश श्रेष्ठलाई नियुक्त गर्ने निर्णय पनि भएको छ। प्रवक्ता पोखरेलका अनुसार बैठकले तथ्याङ्क पहिलो संशोधन नियमावली 2083 स्वीकृत गर्नुको साथै बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2083 संघीय संसदमा पेश गर्ने स्वीकृति दिएको छ। बैठकले पशु वधशाला र मासु जाँच ऐन 2055 चरणबद्ध रूपमा देशभर लागू गर्ने निर्णय समेत गरेको छ। यस्तै नेपाल इन्टर मोडल यातायात विकास समिति गठन आदेश 2054 खारेज गरी समितिलाई नेपाल पार वहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडमा गाभ्न स्वीकृति दिएको छ।
1: खाना पकाउने एलपी ग्यासको आपूर्ति तत्काल सहज बनाउन संसदीय समितिले सरकारलाई कड़ा निर्देशन दिएको छ। राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको आज सिंहदरबारमा बसेको बैठकले ग्यास आयात, दैनिक उपभोग्य वस्तुको कालोबजारी, अस्वाभाविक मूल्य वृद्धि र कृत्रिम अभाव नियन्त्रण गर्न सरकारलाई ताकेता गरेको हो। समिति सभापति जयन्ती देवी राईले बजार अनुगमनलाई प्रभावकारी बनाउन हरेक पसलमा अनिवार्य मूल्य सूची राख्न र तीनै तहका सरकारबीच समन्वय गरी उपभोक्ता अदालतलाई सक्रिय बनाउन निर्देशन दिनुभएको हो। यता नेपाल आयल निगमले भने ग्यास आयात बढ़े पनि उपभोक्ताको अस्वाभाविक मागका कारण बजारमा केही समस्या देखिएको जनाएको छ। निगमका निमित्त कार्यकारी निर्देशक दीपक बरालका अनुसार एउटा सिलिण्डर मौजात छँदै अर्को सिलिण्डरका लागि नाम दर्ता गर्ने प्रवृत्तिका कारण वास्तविक उपभोक्ता प्रभावित भएका हुन्। यद्यपि अबको 2 हप्ताभित्र ग्यास अभावको समस्या पूर्ण रूपमा समाधान हुने उहाँको दावी छ। यसैबीच काठमाडौँ उपत्यका सहित देशका प्रमुख शहरमा ग्यास सिलिण्डरका लागि सर्वसाधारण लामो लाइनमा बस्न बाध्य भएपछि आयल निगमले आजैदेखि क्विक रिस्पोन्स टीम अर्थात द्रुत प्रतिकार्य टोली परिचालन गरेको छ। मन्त्रालय, आयल निगम, उद्योग विभाग र ग्यास व्यवसायी सम्मिलित यो टोलीले देशका कुनै पनि ठाउँमा देखिएको ग्यास समस्याको तत्काल समाधान गर्नेछ। ग्यास नपाएमा वा कुनै समस्या भए उपभोक्ताले आयल निगमको हटलाइन नम्बर 01-5971-92 सम्पर्क गर्न सक्नेछन्।
0: संघीय संसदको कानून न्याय तथा मानवाधिकार समितिले नेपालमा क्रियाशील राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूको अनुगमनलाई थप प्रभावकारी मर्यादित र पारदर्शी बनाउन सरकारलाई निर्देशन दिएको छ। आज सिंहदरबारमा बसेको समितिको बैठकले समाज कल्याण ऐन बमोजिम स्वीकृत परियोजनाहरू तोकीको उद्देश्य अनुसार सञ्चालन भए नभएको सूक्ष्म मूल्याङ्कन गर्न सरकारलाई ताकेता गरेको हो। यस्तै समितिले नेपालको स्वतन्त्र न्यायपालिका र संसदको विधायकीय अधिकारमाथि प्रश्न उठाउँदै संयुक्त विज्ञप्ति जारी गर्ने तीनवटा अन्तर्राष्ट्रिय संस्थाहरूसँग आधिकारिक प्रमाणसहित स्पष्टीकरण माग गर्न सरकारलाई निर्देशन दिएको छ। एमनेस्टी इन्टरनेशनल, इन्टरनेशनल कमिशन अफ जुरिस्ट आईसीजे र ह्युमन राइट्स वाचले सर्वोच्च अदालतका न्यायाधीशलाई महाअभियोग लगाउन दबाव दिएको दावी गर्दै विज्ञप्ति निकालेका थिए। समिति सभापति समीक्षा बास्कोटाले राष्ट्रिय सार्वभौमिकता र संसदको क्षेत्राधिकार भन्दा माथि हस्तक्षेप हुने व्यक्तिप्रति समिति गम्भीर रहेको बताउँदै स्पष्टीकरणको जानकारी समितिलाई गराउन निर्देशन दिनुभयो। बैठकमा बोलाएको भए पनि विज्ञप्ति जारी गर्ने तीनवटै संस्थाका प्रतिनिधिहरू उपस्थित भएनन्। बैठकमा समाज कल्याण परिषदका सदस्य सचिव चक्रबहादुर बुढाले दर्ता भएका ठूलो संख्याका गैर सरकारी संस्थाहरू निष्क्रिय रहेको जानकारी दिनुभयो। परिषदमा आबद्ध झण्डै 60,000 एनजीओ मध्ये 10,000 दर्ता भएका 250 आईएनजीओ मध्ये 1,136 मात्रै अहिले सक्रिय रहेका छन्।
1: राष्ट्रिय स्वतन्त्र पार्टी राजपाले आउँदो पालिका चुनावका लागि उम्मेद्वार छनौटको रूपरेखा सार्वजनिक गरेको छ। नयाँ व्यवस्था अनुसार पार्टीको तर्फबाट मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष वा सदस्य पदमा प्रतिस्पर्धा गर्न चाहनेले शुरूमा पालिका वा वडा क्याण्डिडेट क्लबमा आवेदन दिनुपर्नेछ। आवेदनपछि चार चरणको मूल्याङ्कन पार गर्नुपर्नेछ, जसमा 25% भारांक रहेको लिडरशिप एकाडेमीको परीक्षण पास हुनु अनिवार्य छ। त्यसपछि 25% भारांकको जनसम्बन्ध र लोकप्रियता मापन गरिने पोलिटिकल प्रोक्सिमिटी र 10% भारांकको समावेशी सम्बोधन रहनेछ। सबैभन्दा बढ़ी 40% भारांक भने पार्टीको आन्तरिक चुनावलाई दिएको छ। आन्तरिक मतदानमा क्रियाशील सदस्य, सांगठनिक कमिटी र विशिष्ट नेताहरू मतदाता रहनेछन्। आर्थिक लेनदेन, धाँधली र गुटबन्दी रोक्न कड़ा आचार संहिता ल्याएको राजपाले जनाएको छ। असाधारण परिस्थितिमा भने केन्द्रीय समितिको दुई तिहाई बहुमतले सिधै उम्मेद्वार चयन गर्न सक्नेछ।
0: यसैबीच प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वर्तमान सरकार सुशासन, पारदर्शिता र जवाफदेहितामा पूर्ण रूपमा असफल भएको निष्कर्ष निकालेको छ। आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले 15 मुद्दे आरोप सार्वजनिक गर्दै सरकारका कमजोरीका कारण जनविश्वास निरन्तर खस्किरहेको जिक्री गर्नुभएको हो। कांग्रेसले सुनसरीको देवानगंज, कप्तानगंज घटनामा राज्य संयमित हुन नसकेको र बन्दुकको बलमा प्रस्तुत भएको आरोप लगाएको छ। सुनसरी घटनाको निष्पक्ष छानबिनका लागि सरकारले गठन गरेको समिति प्रति असन्तोष जनाउँदै कांग्रेसले स्वतन्त्र उच्च स्तरीय न्यायिक आयोग गठनको माग गरेको छ। यस्तै भदौ 23 र 24 गतेको घटनाबारे मानवाधिकार आयोगले दोषी औंलाएका व्यक्तिहरूलाई सरकारले आफू अनुकूल आयोग बनाएर चोख्याउन खोजेको भन्दै कांग्रेसले आपत्ति जनाएको छ। पार्टी सभापति गगन कुमार थापा लगायत संचारकर्मीहरूमाथि गृह मन्त्रालयको संरक्षणमा निगरानी र त्रास सृजना गरेको तथा माइती घरबाट प्रश्न सोध्ने जेएनजी अभियन्ताहरूलाई पक्राउ गरेको भन्दै विचार तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न कांग्रेसले चेतावनी दिएको छ। यसै गरी राहदानी खरिद प्रकरणमा प्रधानमन्त्रीको सचिवालयको भूमिकामाथि प्रश्न उठाउँदै कांग्रेसले जर्मन र फ्रान्सेली कम्पनीसँगको विवादबारे तथ्य सार्वजनिक गर्न माग गरेको छ। गृहमन्त्री सुदन गुरूङमाथि लागेका आरोपको निष्पक्ष अनुसन्धान गरी हतारमा जिम्मेवारी दिए अनुसन्धान नगरी हतारमा जिम्मेवारी दिएको भन्दै सरकारको नियतमाथि प्रश्न उठाएको छ। गौरी बहादुर आयोगको अस्पष्ट प्रतिवेदन, सुकुम्बासी किसानका समस्या र महँगी नियन्त्रणमा सरकार चुकेको भन्दै कांग्रेसले स्टन्ट छाडेर परिणाममुखी काम गर्न सरकारलाई सुझाव दिएको छ।
1: भाडा विवादका कारण 4 महिनादेखि बन्द रहेको भेकुटी मण्डपको काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय आजदेखि पुनः सञ्चालनमा आएको छ। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीको निर्णय अनुसार समाज कल्याण परिषद, जिल्ला प्रशासन कार्यालय, काठमाडौँ महानगरपालिका र पुस्तकालयका प्रतिनिधिको उपस्थितिमा पुस्तकालयको ताला खोलिएको हो। परिषद र पुस्तकालय समाजबीच वर्षौंदेखि चलिरहेको 2,85,00,000 रूपियाँ भाडा बक्यौता विवादका कारण गएको चैत्र 30 गतेदेखि पुस्तकालय बन्द थियो। अब यो पुस्तकालय समाज कल्याण परिषदको मातहतमा सञ्चालन हुनेछ। तालाबन्दी भएको 114 दिनमा पुस्तकालय खुलेपछि दैनिक त्यहाँ पुग्ने झण्डै 150 जना पाठक तथा अध्ययनकर्तालाई सहज भएको छ। 2060 सालमा स्थापना भएको यस पुस्तकालयमा 50,000 भन्दा बढ़ी पुस्तकहरू उपलब्ध छन्।
0: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आज नेपाल राष्ट्र बैंकका विशिष्ट श्रेणीका कर्मचारीहरूसँग छलफल गर्नुभएको छ। मन्त्रीसँगको छलफलमा उनीहरूले बैंकिङ क्षेत्रमा कर्जाको माग बढ्न लगानी मैत्री वातावरणको विकास गर्नुपर्ने सुझाव दिएका छन्। अहिले कर्जाको माग नबढ्नुमा लगानी वातावरण नै प्रमुख रहेको उनीहरूको भनाइ छ। अर्थतन्त्रको पछिल्लो अवस्था र वित्तीय क्षेत्रका समस्या समाधानका लागि केन्द्रीय बैंकका विभागहरूले के कसरी काम गरिरहेका छन् भन्ने बुझ्न अर्थमन्त्रीले उनीहरूलाई बोलाएर छलफल गर्नुभएको हो। छलफल क्रम अर्थमन्त्रीले अर्थतन्त्रलाई गति दिने के कस्ता सुधार गर्नुपर्छ भनेर सुझाव समेत माग्नु भएको थियो। अर्थमन्त्रीले उद्योगी व्यवसायी र बैंकरसँग छलफल गरिसकेपछि राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग भेट्नु भएको हो। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। बाल बालिकाको तस्विर सामाजिक सञ्जालमा पोस्ट गर्दाको जोखिम बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: एयरटेल अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
7: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
10: फोन 056-494-333, 493-555।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सुनसरी र सिराहा प्रदर्शनका मृतक र घाइतेलाई क्षतिपूर्ति, राहत र उपचारको व्यवस्था गर्ने सरकारको निर्णय, खाना पकाउने ग्यासको आपूर्ति तत्काल सुनिश्चित गर्न सरकारलाई संसदीय समितिको निर्देशन, पालिका चुनावको उम्मेद्वार छनौटका लागि राष्ट्रपाको कार्यविधि सार्वजनिक, 4 चरणको मूल्याङ्कन पार गर्नुपर्ने, सुशासन, पारदर्शिता र जवाबदेहितामा सरकार असफल भएको कांग्रेसको निष्कर्ष, भाडा विवादका कारण 4 महिनादेखि बन्द रहेको काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय आजदेखि पुनः सञ्चालनमा लगा खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी प्रसंग। बालबालिकाको फोटो, भिडियो वा व्यक्तिगत विवरण सामाजिक सञ्जालमा राखेर चर्चा, लाइक र फलोअर कमाउने प्रवृत्ति पछिल्लो समयमा निकै बढ़ेको छ। पछिल्ला वर्षहरूमा यस विषयमा भएका अनुसन्धानहरूले यसलाई सामान्य पारिवारिक पोस्ट भन्दा पनि बाल अधिकार, गोपनीयता र मानसिक स्वास्थ्यसँग जोड़िएको गम्भीर विषयका रूपमा हेर्न थालेका छन्। धेरैजसो बालबालिकाको डिजिटल पहिचान उनीहरूले सामाजिक सञ्जाल प्रयोग गर्न नपाउँदै अभिभावकले बनाइदिएका हुन्छन्। पछि उनीहरू ठूलो भएपछि त्यही सामग्री हटाउन वा नियन्त्रण गर्न कठिन हुने गरेको अध्ययनहरूले देखाएका छन्। सन् 2025 प्रकाशित एक अध्ययनले अभिभावकहरूले बारम्बार बालबालिकाको जानकारी सार्वजनिक गर्दा उनीहरूमा साइबर बुलिङ, व्यक्तिगत विवरणको दुरूपयोग, अनलाइन घृणात्मक टिप्पणीको जोखिम बढ़न सक्ने देखाएको छ। सामाजिक सञ्जालमा बालबालिकाको तस्विर राख्दा के कस्ता समस्या निम्तिन सक्छन् भनेर सम्झना महर्जनले बाल अधिकारको क्षेत्रमा कार्यरत संस्था चाइल्ड सेफ नेटका संस्थापक अध्यक्ष अनिल रघुवंशीलाई सोध्नु भएको छ।
2: बाल बालिकाको अथवा कसैको पनि फोटो, भिडियो, कुनै उनीहरूको सूचनाहरू सामाजिक सञ्जाल अथवा कुनै ठाउँमा सार्वजनिक गर्दाखेरि गोपनीयताको हनन हुन्छ, त्यसरी गर्नु हुँदैन। अब अनुमति दिने नै अभिभावक हो। अभिभावकले आफैले पनि राख्दाखेरि आफ्नो बाल बालिकालाई नराम्रो हुन सक्ने कुरा पनि धेरै भएकोले त्यसमा सजग हुनुपर्छ र अभिभावकले पनि यदि अनावश्यक रूपमा त्यसरी फोटो भिडियो राखेर टिकटकमा, रिल्समा बच्चालाई नाच्न लगाएर, बोल्न लगाएर, एक्टिङ गर्न लगाएर गर्नु राम्रो कुरा होइन। त्यो बाल बालिकालाई त्यसले हानि नै हुन सक्छ। त्यो फोटो भिडियो अरूले दुरूपयोग गरेर नराम्रो कामको लागि प्रयोग गर्न सकिने हुन्छ, बाल बालिकाको सूचनाहरू दिन सकिने हुन्छ। अब सानो बाल बालिकासँग त्यसरी गराउँदा उनीहरूलाई नराम्रो हुन सक्ने सम्भावना सम्भावना हुन्छ र पछि ठुलो भइसकेपछि मलाई यस्तोमा राखेको रहेछ यो भन्ने खालको उनीहरू नराम्रो लाग्न सक्छ। त्यो इन्टरनेटमा एकपल्ट गइसकेको कुनै पनि अब फोटो भिडियो सूचना त्यो हटाउन चाहिँ सकिँदैन, पछि पनि भइरहेको छ। अभिभावकले पनि त्यसलाई यस्तो फोटो भिडियो राख्नु राम्रो मानिँदैन।
10: अब यो बाल बालिकाको डिजिटल सहमति चाहिँ कसरी सुनिश्चित गर्ने होला?
2: सहमतिको लागि पनि अब यो पहिले त्यसमा यो इन्फर्म कन्सेन्ट भनिन्छ। बाल बालिका कसैको फोटो स्कूलको कार्यक्रममा कुनै कार्यक्रममा केमा राख्नु पर्यो भने त्यो प्रयोजनको लागि खिचिएको हो, त्यो प्रयोग हुन्छ, कसले हेर्छ भन्ने कुराहरू सबै सूचना गरेर कहिलेसम्म हुन्छ त्यो राखेर र त्यसलाई बाल बालिकालाई हानि नहुने ठाउँमा छ भने त्यस्तोमा अभिभावकको अनुमति लिखित अनुमति लिएर अनि बाल बालिकाको पनि सहमति लिएर अहिलेसम्म लिखित नै लिएर त्यसमा गर्यो भने त्यो देखाइसकेमा राख्नेहरू धेरै छन्, भ्युज पनि आउँछन्। अब त्यसले अब मान्छेहरूले चाहिँ नि अरूले पनि यस्तै गर्नुपर्ने रहेछ भन्ने खालको लागेर गरेका हुन्छ, त्यसको खराब असर पर्न सक्छ।
10: हजुर, अब यसको लागि चाहिँ विशेष अभिभावक परिवार विद्यालय उनीहरूले चाहिँ केमा ध्यान दिने?
2: सबैभन्दा पहिले त अभिभावकले अथवा चाहिँ नि शिक्षक शिक्षिका जो बाल बालिकासँग चाहिँ नि नजिकको भएर बस्छन् काम गर्छन् रहन्छन् उहाँहरूले चाहिँ नि अब यो फोटो भिडियोलाई कसरी प्रयोग गर्ने कसरी नगर्ने र यो धेरै सेयर गर्दाखेरि धेरै उसको चाहिँ गोप्य कुराहरू निजी कुराहरू र एकदमै व्यक्तिगत कुराहरू राख्दाखेरि त्यसले असर पर्न सक्ने भन्ने कुरामा मैले जानकार हुनु पर्यो, सचेत हुनु पर्यो र त्यो सकेसम्म त्यस्तो फोटो भिडियोलाई यो आफ्नो साथीभाइको बीचमा सेयर गर्नु ठिकै हो तर पब्लिकले सामाजिक सञ्जाल जस्तो ठाउँमा चाहिँ जो चाहिँ जो पनि आएर हेर्न सक्नेछ जहाँ पनि चाहिँ हेर्न सक्ने सार्वजनिक रूपमा त्यस्तोमा चाहिँ राख्नु भयो। अनि अब कसैको फोटो भिडियो राख्नु पर्दा त्यो गर्नु पर्यो, पहिले फोटो खिच्न भिडियो खिच्न नै हामीले अनुमति लिनुपर्छ, कन्सेन्ट लिनु पर्यो। बाल बालिका 18 वर्ष मुनिको रहेछन् भने अभिभावकको अनुमति र बाल बालिकाको सहमति कन्सेन्ट र एक्सन बच्चाको एक्सन लिनुपर्ने हुन्छ। कहाँ राख्ने के राख्ने भने त्यो लिँदैमा जताततै राख्नु पनि मिल्दैन। बाल बालिकाको एकदमै निजी सूचनाहरू जस्तै उसको स्कूल उसको नाम र चाहिँ नि उसलाई चाहिँ पहिचान गर्न सकिने कुराहरू सार्वजनिक रूपमा राख्दाखेरि त्यसको दुरुपयोग हुन सक्ने उसको गोपनीयताको हनन हुन सक्ने भएकोले चाहिँ मिल्दैन।
10: अब यो एआई को युगमा जुन कानूनी संरक्षणको कुरा छ बाल बालिकाको पर्याप्त छ कि छैन अहिलेको यो समयमा?
2: बाल बालिकाको अधिकार गोपनीयताको अधिकार सुरक्षित रहनु पर्ने अधिकार सधैँ रहन्छ, सबै बाल बालिकालाई रहन्छ, हरेक अवस्थामा हुन्छ, अनलाइन अफलाइन घरमा स्कूलमा जहाँ पनि हुन्छ, कुनै टेक्नोलोजी कुनै कुरा आउँदैमा त्यो कम हुने होइन, त्यो सधैँ रहन्छ। उनीहरूलाई सुरक्षित बनाउने अधिकार के जिम्मेवारी पनि राज्यको पनि भयो, परिवारको छ, स्कूलको छ, समुदायको छ, सबैको जिम्मेवारी पनि हो। तर उनीहरूको त्यो आफू सुरक्षित हुन पाउने गोपनीयताको कुराहरू सबैको अधिकार चाहिँ सधैँ नै रहन्छ, सबै ठाउँमा रहन्छ, सबै बालबालिकालाई रहन्छ।
0: उहाँ हुनुहुन्थ्यो चाइल्ड सेफ नेटका संस्थापक अध्यक्ष अनिल रघुवंशी। नेपाल दर्पणमा खबरको सिलसिला। एउटा वैज्ञानिक अध्ययनले 2 वर्षको उमेरसम्म चिनी नखाँदा वा निकै कम खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो बनाउन सक्ने देखाएको छ। बेलायतमा गरेको अनुसन्धानको निष्कर्ष अनुसार बच्चा गर्भमा आएपछि आमाले र जन्मेको 2 वर्षसम्म बच्चाले चिनी नखाएमा त्यस्ता बाल बालिकामा दशकौं पछि मस्तिष्कको स्वास्थ्य राम्रो बनाउन सकिने देखिएको हो। अनुसन्धानको नतिजा अनुसार चिनी नखाएमा वा निकै कम खाएमा त्यस्ता बच्चा वयस्क भएपछि बिर्सने रोग अर्थात डिमेन्सियाको जोखिम 33% कमी रहेको पाइएको बीबीसीले जनाएको छ। तर अनुसन्धानकर्ता झेङका अनुसार यो अध्ययन झण्डै 65,000 व्यक्तिको अवलोकनमा मात्रै आधारित भएकाले बाल्यकालको चिनी सेवनले नै मस्तिष्कमा प्रत्यक्ष असर गर्छ भनेर पूर्ण रूपमा निर्कल गर्न भने थप अनुसन्धानको आवश्यकता रहेको छ। यसैबीच अन्य स्वास्थ्य विज्ञहरूले भने दशकौं अघिको खानपान र जीवनशैलीका आधारमा अहिलेको स्वास्थ्य परिणाम अनुमान गर्दा जीवनशैलीका अरू थुप्रै पक्षहरू पनि जोडिन सक्ने औल्याएका छन्।
1: कृषि वन तथा पर्यावरण मन्त्रालयले नेपालको कृषि क्षेत्रलाई आधुनिक व्यावसायिक प्रतिस्पर्धी र आत्मनिर्भर बनाउने लक्ष्यका साथ राष्ट्रिय कृषि नीति 2083 जारी गरेको छ। संघीय शासन प्रणाली अनुसार तयार पारिएको यो नीतिले खाद्य सुरक्षा, खाद्य सम्प्रभुता, किसानको आय अभिवृद्धि, उत्पादन वृद्धि, आयात प्रतिस्थापन र निर्यात प्रवर्धनलाई मुख्य प्राथमिकतामा राखेको छ। नीति सार्वजनिक गर्दै कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कृषि क्षेत्रका विद्यमान चुनौतीहरू सम्बोधन गर्दै दिगो र उत्पादनमुखी कृषि प्रणाली निर्माण गर्न नयाँ नीति ल्याएको बताउनुभयो। नीतिले भूमि खण्डीकरण, बाँझो जमीन, सिंचाई र भण्डारणको अभाव, युवा पलायन, जलवायु परिवर्तनको प्रभाव र न्यून उत्पादकत्व जस्ता समस्या समाधानका लागि स्पष्ट नीतिगत व्यवस्था समेत गरेको छ। यसै गरी आधारभूत खाद्य वस्तुमा आत्मनिर्भरता, कृषि व्यवसायीकरण, नेपाली उत्पादनको ब्राण्डिङ गरी अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने तथा डिजिटल प्रविधि, स्थानीय ज्ञान र नवप्रवर्धनलाई कृषिमा जोड्ने उल्लेख छ। समावेशी यान्त्रिकीकरण, कृषि बीमा, न्यूनतम समर्थन मूल्य, सहुलियतपूर्ण ऋण, माटो स्वास्थ्य व्यवस्थापन र कृषिलाई सम्मानित पेशाका रूपमा स्थापित गर्ने विषयलाई नीतिले उच्च प्राथमिकता दिएको छ। तीनवटै तहका सरकारबीच प्रभावकारी समन्वय, निजी क्षेत्र र सहकारीको सहभागिता तथा वित्तीय स्रोत परिचालन गरी नीति कार्यान्वयन गरिने मन्त्रालयले जनाएको छ।
0: लगातार दुई कारोबार दिन घटेको शेयर बजार आज सामान्य बढ़ेको छ। शेयर बजार परिसूचक निफ्टी आज 4.79 अङ्कले बढ़ेर 2,667.97 बिन्दु पुगेको छ। आज होटल तथा पर्यटन, जलविद्युत, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार बाहेक सबै समूहको उपसूचक घटेको छ। आज 122 कम्पनीको शेयर बढ़ेकामा 143 घटेको छ। यस्तै 11 कम्पनीको शेयर भने घटबढ़ भएको छैन। आज सोलु हाइड्रो पावरको शेयर 15% बढ़ेको छ। बजार सामान्य उकालो लागेको दिन एभरेस्ट कलरको शेयर 9% घटेको छ। आज नेप्सीसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 4.07 अर्ब कारोबार भएकोमा आज 350 कम्पनीका 1,67,00,000 किता शेयर 4.40 अर्ब रूपियाँमा किनबेच भएको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: कपाल झर्ने वा पातलिने समस्याले चिन्तित हुनुहुन्छ?
12: Permanent hair transplant, skin care aesthetic, dental clinic and implant center ma upalabdha chha atyadhunik hair transplant seva. Anubhavi visheshajna, aadhunik pravidhi ra vyaktigat paramarsha sahit tapaiko aavashyakata anusar gunastariya upachar pradan garincha.
11: Thap jankari tatha paramarsha ka lagi aajai 9865444696 number ma WhatsApp wa phone garnu hos.
12: Permanent Nepal hair transplant, skin and aesthetic. Dental Clinic and Implant Center, Patel Hospital Road, Laganhill. Samparka 01 545 46 63.

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्को
1: डिस्को खुशीको कनेक्सन।
2: बाढी र डुबानबाट बच्न के गर्ने?
3: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
2: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ,
3: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
2: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
3: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। पाकिस्तानको ब्रडफिकमा गएको बिहिबार हिमपहिरोमा परेर ज्यान गुमाएका पर्वतारोही निर्मल पूर्जा सहित चार आरोहीको शव आधार शिविरमा ल्याइएको पूर्जाका व्यापारिक साझेदार निगमा ग्यापु शेर्पाले जानकारी दिनुभएको छ। शव संकलन अभियानलाई सघाउन पाकिस्तान जानुभएका प्रतिनिधि सभा सदस्य समेत रहेका शेर्पाले फेसबुकमा लेख्दै निर्मल पूर्जा झोङवाङ निमा शेर्पा र किली पेम्बा शेर्पा किलुको शव ब्रड पिकमा बेस क्याम्पमा ल्याइएको जानकारी दिनुभएको हो। अल्पाइन क्लब अफ पाकिस्तानले सार्वजनिक गरेको विवरण अनुसार शुक्रबार पहिलो चरणको उद्धारमा एक नेपाली सहित दुई आरोहीको शव र एक आरोहीको अवशेष संकलन गरिएको थियो। नेपाली आरोही ग्यालु शेर्पाको शव शनिबार संकलन गरिएको थियो। आइतबार थप चार आरोहीको शव पहिचान गरिएको थियो। पाकिस्तानी आरोही सोहेल साकी र अमेरिकी आरोही न्यालोरी गाइसको शवको केही अवशेष मात्रै भेटिएको छ।
4: अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका एक दुई ठाउँमा पानी परिरहेको छ। पछिल्लो छ घण्टामा काठमाडौँको साँकुमा 55 मिलिमिटर, गुल्मीको भर्सेमा 44 तथा झापाको बाहुनडागीमा 40 मिलिमिटर वर्षा मापन भएको छ। विभागका अनुसार पछिल्लो 24 घण्टामा देशका 429 वर्षा मापन केन्द्र मध्ये 211 केन्द्रमा वर्षा मापन भएको छ। 24 घण्टामा सबैभन्दा बढ़ी र उत्तरको संगोलीमा 108.2 मिलिमिटर वर्षा मापन भएको छ। अहिले मनसून सक्रिय रहेकाले आउँदो केही दिन देशका विभिन्न ठाउँमा वर्षा हुन सक्ने सम्भावना रहेको विभागले जनाएको छ। विभागले वर्षासँगै नदी तथा खोला आसपासका क्षेत्रमा सतर्कता अपनाउन तथा मौसम सम्बन्धी नियमित सूचना अनुसरण गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
5: सरकारले विदेशबाट फर्केका अपरिचित व्यक्ति, दलाल वा अन्य व्यक्तिको प्रलोभनमा परेर सुन, बहुमूल्य धातु तथा अन्य सामान नेपाल नल्याउन आग्रह गरेको छ। नेपाल प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विशेष अनुरोध जारी गर्दै विगत केही दिन यता दुबई, कतार लगायतका देशमा काम गरी स्वदेश फर्किने केही नेपालीलाई अपरिचित व्यक्ति, दलाल तथा अन्यले आर्थिक प्रलोभनमा पारेर सुनका बिस्कुट, बहुमूल्य धातु तथा अन्य सामान नेपाल पठाउने गरेका बताएको छ। कार्यालयले यस्ता कार्य कानून विपरीत हुने तथा यस सम्बन्धमा अनुसन्धान तथा कानूनी कार्यवाही गरिरहेको जनाउँदै अवैध ओसार पसारमा संलग्न भएमा कार्यवाही हुने चेतावनी दिएको छ। साथै विमानस्थलमा कुनै शंकास्पद गतिविधि वा प्रलोभनसँग सम्बन्धित सुरक्षा जोखिम देखिए तत्काल सुरक्षा निकायलाई जानकारी गराउन पनि कार्यालयले अनुरोध गरेको छ।
4: पर्सामा 207 किलो गाँजा सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। विन्ध्यवासिनी गाउँपालिका वडा नम्बर 5 रहेको सड़क खण्डबाट हेटौँडाका 48 वर्षका कृष्ण लामा पक्राउ परेका हुन्। उनी गाँजा बोकेको गाड़ीका चालक हुन्। विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पोखरिया र प्रहरी चौकी प्रसौनी भट्टाको संयुक्त टोलीले गाँजासहित चालक लामालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। प्रहरीले जाँचका क्रममा गाड़ीभित्र सिमेन्टको बोरामा लुकाएर राखेको गाँजा भेटेको जनाएको छ।
5: सिराहामा पेस्टोल र म्यागजिन सहित 3 पक्राउ परेका छन्। उनीहरू गैराती लक्ष्मीपुर पतारी गाउँपालिका उडान नम्बर 6 रहेको सलोखरी दास टोलमा पक्राउ परेका प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा लाहान नगरपालिका उडान नम्बर 22 21 वर्षीय संजय दास, 20 वर्षीय गुरूदेव दास र लक्ष्मीपुर पतारी गाउँपालिका 6 20 वर्षीय सारबजीत दास रहेका छन्। पक्राउ परेकाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी नायक उपरीक्षक रमेश बहादुर पालले बताउनुभयो।
4: नेपाल फार्मेसी परिषदको अध्यक्षमा डाक्टर कादिर आलम नियुक्त हुनुभएको छ। नवनियुक्त अध्यक्ष आलमले आज स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। शपथ ग्रहणपछि मन्त्री मेहताले परिषदलाई थप प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउँदै औषधि सेवा, फार्मेसी शिक्षा, पेशागत नियमन तथा जनविश्वास अभिवृद्धिमा सक्रिय भूमिका खेल्न निर्देशन दिनुभएको छ।
5: नेपाल दर्पणमा अब विदेशका खबर। अन्तरिक्ष अनुसन्धान संस्था स्पेस एक्सको रकेट फाल्कन 9 माथिल्लो भाग आज चन्द्रमाको सतहमा ठोकिएको छ। नेपाली समय अनुसार आज दिउँसो 12:20 जाँदा चन्द्रमाको सतहमा ठोकिएको रकेटको माथिलो भागको तौल झण्डै 3,900 किलो रहेको स्पेस एक्सलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। यो भाग प्रति घण्टा 8,700 किलोमिटरको तीव्र गतिमा चन्द्रमामा ठोकिएको हो। रकेटको अवशेष ठोकिएको ठाउँ निल आर्मस्ट्रङ र एडविन अल्ड्रिनले चन्द्रमामा पाइला टेक्दा अपोलो 11 अवतरण भएको ठाउँको ठिक विपरीत दिशामा पर्छ। यो रकेट गएको वर्ष अर्थात सन् 2025 जनवरीमा मून ल्याण्डरलाई अन्तरिक्षमा पुर्याउन प्रयोग गरिएको थियो। आफ्नो मुख्य काम पूरा गरेपछि यसलाई अन्तरिक्षमै छाडिएको थियो। तर सौर्य ऊर्जा र चन्द्रमाको बलियो गुरूत्वाकर्षणका कारण यसको बाटो परिवर्तन भएर चन्द्रमातर्फ गएको अन्तरिक्ष विज्ञहरूका अनुसार यो कुनै अनियन्त्रित दुर्घटना वा खतरा भने होइन। यति ठूलो गतिमा वस्तु ठोकिएपछि चन्द्रमाको सतहमा झण्डै 60-90 फीट चौडा र 12 फीट गहिरो नयाँ खाडल बनेको वैज्ञानिकहरूको अनुमान छ। यस ठक्करबाट निस्किएको धूलोको बादल र बनेको नयाँ खाडलको अध्ययन नासाको लुनार रिकनिन्सन्स अर्बिटर लगायतका शक्तिशाली टेलिस्कोपहरूले गरिरहेका छन्। यस अध्ययनले भविष्यमा अन्तरिक्षमा हुने फोहोर व्यवस्थापन र चन्द्रमाको बनौट बुझ्न वैज्ञानिकहरूलाई ठूलो मद्दत पुग्ने स्पेस एक्सले जनाएको छ। प्राय रकेटमा यस्ता क्षतिग्रस्त हिस्साहरू पृथ्वीकै वायुमण्डलमा फर्केर जल्छन् वा समुद्रमा खस्छन्। तर यसपटक यो टुक्रा अन्तरिक्षमै छुटेर चन्द्रमाको कक्षतर्फ गएको छ।
4: नेपाल दर्पणमा अब खेल खबर। सन् 2027 आईसीसी एक दिवसीय विश्वकप क्रिकेट छनौटको मिति तय भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीका अनुसार 10 टोली सहभागी छनौट प्रतियोगिता आउँदो वर्षको फेब्रुअरी 22 मार्च 23 हुनेछ। यद्यपि छनौट खेल कहाँ हुन्छ भन्ने बारेमा भने टुङ्गो लगाइसकेको छैन। छनौट प्रतियोगिताको विजेता सिधै 14 टोली सहभागी हुने विश्वकपमा प्रवेश गर्नेछ। यस्तै छनौटको दोस्रो, तेस्रो र चौथो स्थानमा रहने टोलीहरूले विश्वकपको पहिलो चरण सुपर सिरिजमा प्रतिस्पर्धा गर्नेछन्। सुपर सिरिजको विजेताले 12 टोलीसँग टोलीहरू बीच खेल्नेछन्। सन् 2027 एक दिवसीय विश्वकप दक्षिण अफ्रिका, जिम्बावे र नामिबियाका 12 मैदानमा अक्टोबर 4 नोभेम्बर 11 आयोजना हुनेछ। सन् 2026 सेप्टेम्बर 30 एक दिवसीय वरियतामा आयोजक देशहरू दक्षिण अफ्रिका र जिम्बावे बाहेक दुई तल्लो स्थानका पूर्ण सदस्य टोली, लिग टू क्रिकेटका शीर्ष 4 टोली तथा विश्वकप छनौट प्लेअफका शीर्ष 4 टोली विश्वकप छनौटमा समावेश हुनेछन्। नेपाल अहिले लिग टू तालिकामा 32 24 सहित 6 स्थानमा छ। यो अवस्थामा नेपाल शीर्ष 4 पुग्ने सम्भावना समाप्त भइसकेको छ। अब नेपालले विश्वकप छनौट प्लेअफ खेल्नुपर्नेछ। खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: सुनसरी र सिराहा प्रदर्शनका मृतक र घाइतेलाई क्षतिपूर्ति, राहत र उपचारको व्यवस्था गर्ने सरकारको निर्णय, खाना पकाउने ग्यासको आपूर्ति तत्काल सुनिश्चित गर्न सरकारलाई संसदीय समितिको निर्देशन।
4: पालिका चुनावको उम्मेद्वार छनौटका लागि राष्ट्रपाको कार्यविधि सार्वजनिक, 4 चरणको मूल्याङ्कन पार गर्नुपर्ने, सुशासन, पारदर्शिता र जवाबदेहितामा सरकार असफल भएको कांग्रेसको निष्कर्ष।
5: सामाजिक सञ्जालमा बालबालिकाको तस्विर राख्दा दुरूपयोग हुने जोखिम उच्च, अभिभावकको अनुमति बिना सामाजिक सञ्जालमा तस्विर नराख्न विज्ञको सुझाव।
4: स्पेस एक्स फाल्कन 9 रकेटको क्षतिग्रस्त भाग चन्द्रमामा ठोकियो। भविष्यमा अन्तरिक्षमा हुने फोहोर व्यवस्थापन र चन्द्रमाको बनोट बुझ्न सहयोगी हुने दावी।
5: र एक दिवसीय विश्वकप छनौट आउँदो वर्षको फेब्रुअरी 22 मार्च 23 हुने।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी कृष्ण शर्मा र भजेन्द्र बसेत पनि बिदा हुन्छौं। यात्रा गर्दा मौसम र सड़कको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
1: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन त सधैँ बाँच्छै।
3: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना यही साउन 23 गते शनिबारका दिन
4: बिहान 10 बजेदेखि
3: साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842457।

तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन सधैँ बाघ झैँ।

0: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।
1: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्दन छ सधैं बाघ छै।
2: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैं बाघ छै।

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा आधारभूत खाद्य वस्तुहरूको उत्पादनमा आत्मनिर्भर हुने लक्ष्य सहित झण्डै 22 वर्षपछि नयाँ राष्ट्रिय कृषि नीति,
1: कृषिलाई अर्थतन्त्रको प्रमुख आधार बनाउने सिलसिलामा यो नीति तर्जुमा गरिएको अवस्था हो।
0: महत्वाकांक्षी देखिएको नीतिको प्रभावकारी कार्यान्वयन कसरी हुन सक्ला?
2: बजेटमा ध्यान दिनु पर्यो, तीन तहको सरकारको बीचको समन्वयमा ध्यान दिनु पर्यो, जनशक्तिको विकासमा ध्यान दिनु पर्यो।
0: वरिष्ठ कृषि अर्थविज्ञ योगेन्द्र कुमार कार्की र अन्तर्राष्ट्रिय प्रसंगमा रूसी आक्रमणमा परि युक्रेनमा कम्तीमा 17 जनाको मृत्यु। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
3: विनिता दाहालबाट समाचार सुन्नुहोस्। रूसी आक्रमणका कारण कियेव र आसपासका क्षेत्रमा कम्तीमा 17 जनाको मृत्यु भएपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनलाई विदेशबाट प्राप्त हुने क्षेप्यास्त्र रोक्न आवश्यक पर्ने इन्टरसेप्टरको आपूर्ति गत वर्षको तुलनामा 3 गुणाले कम भएको गुनासो गरेका छन्। उनले पर्याप्त इन्टरसेप्टर्स उपलब्ध भएको भए रातभर भएका आक्रमणमा धेरै मानिसको ज्यान जोगाउन सकिने पनि बताए। कियेवमा रहेका बीबीसीका ड्यान जनसन भन्छन्, युक्रेनको वायु सेनाका अनुसार रूसी आक्रमणका क्रममा प्रहार गरिएका 28 बलिस्टिक क्षेप्यास्त्र पत्ता लगाइए पनि ती मध्ये एउटालाई पनि रोक्न सकिएन। यद्यपि आक्रमणमा प्रयोग गरिएका धेरै ड्रोन भने सफलतापूर्वक खसालिएको वायुसेनाले जनाएको छ। बीबीसीका ड्यान जनसनको भनाई, यी हमलाहरूलाई यस वर्ष भएका रूसी आक्रमणका सबैभन्दा घातक श्रृंखला मध्ये एक भएको बताइएको छ। यसैबीच रूसी ड्रोन निर्माण कम्पनीका प्रमुख भ्लादिमिर तकाचुक कार विस्फोटमा घाइते भएका छन्। रूसी सेनाले प्रयोग गर्ने ड्रोन निर्माण गर्ने कम्पनी उराल ड्रोनका प्रमुखलाई गम्भीर अवस्थामा अस्पतालको सघन उपचार कक्षमा राखिएको बताइएको छ। उनका चालकको भने मृत्यु भएको खबर आएको छ। यो आक्रमण गए राति एकातेरिनबर्ग शहर बाहिर भएको हो। जर्मन प्रहरीले लाइप्सिग विमानस्थलमा विस्फोटक पदार्थ बोकेको ड्रोन फेला पारेको जनाएको छ। प्रहरीका अनुसार राति कार्गो सञ्चालन गर्ने क्षेत्रमा काम गर्ने एक कर्मचारीले उक्त ड्रोन देखेपछि त्यसमा जडान गरिएको विस्फोटक उपकरणलाई

0: सक्नेछन्। र विश्व खाद्य कार्यक्रम WFPले एल निन्यो मौसमी प्रणालीका कारण आगामी वर्षको अन्त्यसम्म करिब 5 करोड़ मानिस गम्भीर खाद्यको जोखिममा पर्न सक्ने चेतावनी दिएको छ। WFPले यस्तो मौसमी परिवर्तनका कारण कृषि उत्पादन घट्ने, खाद्य मूल्य बढ़ने र पहिले नै जोखिममा रहेका समुदायहरूमा खाद्य असुरक्षा अझ गम्भीर बन्न सक्ने जनाएको छ। यो बीबीसी नेपाली सेवा हो।
1: साझ पक्षमा पुनः स्वागत छ। आधारभूत खाद्य वस्तुहरूको उत्पादनमा आत्मनिर्भर भई खाद्य तथा पोषण सुरक्षा प्रत्याभूत गर्ने लगायतका उद्देश्य सहित सरकारले राष्ट्रिय कृषि नीति 2083 जारी गरेको छ। झण्डै 22 वर्षपछि ल्याइएको नयाँ राष्ट्रिय कृषि नीतिलाई 3 तहका सरकारबीच प्रभावकारी समन्वय गरी कार्यान्वयनमा ल्याइने कृषि वन तथा पर्यावरण मन्त्रालयका प्रवक्ताले बीबीसीलाई बताए। उनका अनुसार उक्त नीति कार्यान्वयनका लागि समन्वय एवं सहजीकरण गर्न कृषि मन्त्रीको अध्यक्षतामा राष्ट्रिय कृषि विकास समिति गठन गरिनेछ। सुनौ एक रिपोर्ट। मुलुक संघीय संरचनामा गएपछि पहिलो पटक ल्याइएको राष्ट्रिय कृषि नीतिमा कृषि शिक्षा तथा अनुसन्धानमा जनशक्ति विकास, युवालाई कृषिमा आकर्षित गर्ने, माझो जग्गाको उपयोग लगायतका विषय समेटिएका छन्। गुणस्तरीय बिउ बिजन, माटोको गुणस्तर, जैविक मल, कृषिको आधुनिकीकरण तथा औद्योगिकीकरण सहित नीतिले थुप्रै विषय समेटेको छ। राष्ट्रिय कृषि नीति 2061 पछि नयाँ नीति ल्याइनुका कारणबारे कृषि वन तथा पर्यावरण मन्त्रालयका प्रवक्ता महेश्वर ढकालले बीबीसीसँग भने,
2: अहिले पनि आधा भन्दा बढी जनसंख्या कृषिमा आधारित भएको र नेपालको आर्थिक उपार्जन अथवा अर्थतन्त्रको मेरुदण्ड भएको हुनाले नयाँ कृषि नीतिको आवश्यकता महसुस गरिएको हो र अझ अहिलेको बदलिँदो परिस्थितिमा कृषिलाई अर्थतन्त्रको प्रमुख आधार बनाउने सिलसिलामा यो नीति तर्जुमा गरिएको अवस्था हो।
1: अहिलेको संविधानले खाद्य सुरक्षा र खाद्य सम्प्रभुतालाई प्राथमिकतामा राखेको पृष्ठभूमिमा कृषि क्षेत्रबाट हुने आर्थिक वृद्धिलाई ध्यान नदिइए समग्र अर्थतन्त्रमा योगदान दिन नसकिने अधिकारीहरूको तर्क छ। नीतिले निर्यातजन्य कृषि वस्तुको व्यवसायीकरण र औद्योगिकीकरण मार्फत निर्यातलाई प्रतिस्पर्धी तुल्याई व्यापार सन्तुलनमा सुधार ल्याउने उद्देश्य लिएको छ। त्यसै गरी कृषि जैविक विविधताको संरक्षण, सम्वर्धन एवं सदुपयोग गर्दै दिगो र जलवायु उत्थानशील खाद्य प्रणालीको विकास गर्ने नीतिको उद्देश्य रहेको छ। पुनः प्रवक्ता ढकाल,
2: कृषि नीतिको समग्र यसले समातेको दूरदृष्टि भनेको त एउटा सक्षम कृषि मार्फत अर्थतन्त्रमा टेवा पुर्याउनु नै हो। यो अम्रेला नीतिको छत्र छायामा रहेर कार्यान्वयन गर्न सकियो र नेपाललाई एउटा आर्थिक समुन्नतिमा कृषि महत्वपूर्ण आधार बनोस् भन्ने ध्येयका साथ हामीले काम गर्न खोजिरहेका छौं।
1: नीति अनुसार अन्तर्राष्ट्रिय बजारमा निर्यात योग्य नेपाली कृषि उपजहरूको पहुँच विस्तार गरिनेछ। त्यसका लागि निर्यात पूर्वाधारहरूको विकास, विस्तार र सुदृढीकरण गर्ने नीतिमा उल्लेख छ। जलवायु परिवर्तन उत्थानशील प्रविधि विकास र विस्तार एवं किसानको कल्याण सहित कृषिलाई सम्मानित पेशाका रूपमा स्थापित गर्ने लगायत विषय नीतिले समेटेको छ। यो नीति कसरी कार्यान्वयन गरिनेछ त भन्ने प्रश्नमा मन्त्रालयका प्रवक्ता ढकालले भने,
2: 3-4 स्रोतबाट यो नीति कार्यान्वयन गर्नमा पहल गर्ने हाम्रो उद्देश्य रहेको छ। एउटा चाहिँ नेपाल सरकारकै बजेटलाई राम्रोसँग सदुपयोग गरेर कृषिका पकेट एरियाहरू र एकदम लो ह्याङ्गिङ फ्रुट भनौँ अथवा बढी लाभ लिन सकिने क्षेत्रहरू पत्ता लगाएर कार्यान्वयन गर्ने, त्यसको लागि हामीले निजी क्षेत्रलाई राम्रोसँग परिचालन गर्ने, प्रदेश सरकार र स्थानीय सरकार संघीय सरकारले आपसमा समन्वय गर्ने, त्यसका अतिरिक्त अन्तर्राष्ट्रिय क्लाइमेट फाइनान्स अथवा कृषिसँग जोडिएका फाइनान्सहरूलाई पनि नेपालमा बढी भित्राएर कृषिमा लगानी नगरिकन उत्पादन आउँदैन र उत्पादन नभइकन समृद्धिमा जान सकिँदैन भन्ने पृष्ठभूमिका साथ एउटा योजनाबद्ध तरिकाले हामी जान खोजेका छौँ।
1: कृषि शिक्षाको गुणस्तर व्यवस्थापन र नियमन गर्न कृषि परिषद गठन गर्ने व्यवस्था नीतिले लिएको छ। यसै सन्दर्भमा हामीले वरिष्ठ कृषि अर्थविज्ञ एवं पूर्व कृषि सचिव योगेन्द्र कुमार कार्कीलाई नयाँ राष्ट्रिय कृषि नीति कार्यान्वयनका चुनौती बारे सोधेका छौ।
3: पूर्वधारहरूको विकास गर्ने, गुणस्तरीय कृषि सामग्री, मल, बिउ, बेना, नष्टहरूको व्यवस्था गर्ने, बिमाको कुराहरू, माटोको गुणस्तर, जैविक मलको प्रयोगहरूको कुराहरू, निषादीहरूको न्यूनीकरणको कुराहरू भन्नु छ, जलवायु परिवर्तनको कुरा भन्नु, सबै कुराहरू राम्रो आएका छन्। एग्रिकल्चर काउन्सिल बनाउने कुराहरू ठ्याक्कै यहाँले भने जस्तै कार्यान्वयन पक्षमा नीति भनेको लङ टर्म भिजन हो। यो चाहिँ एडिएस भन्नु चाहिँ एग्रिकल्चर डेभलपमेन्ट स्टडी अथवा चाहिँ अर्थात् चाहिँ तपाईँ हामी चाहिँ भनौँ चाहिँ 16 योजना अर्थात् चाहिँ एसडिजी सस्टेन डेभलपमेन्ट गोलहरूलाई पनि मध्यनजर गर्दै यो नीति आएको छ। नीति चाहिँ मेन गाइडिङ डकुमेन्ट भयो, त्यस पछाडि एग्रिकल्चर डेभलपमेन्ट स्टडी अरू डकुमेन्टहरू बन्छन्।
1: यी त नीतिका विशेषताहरू भए, कार्यान्वयनका चुनौती चाहिँ के देख्नुहुन्छ यहाँले?
3: अब मूल नीतिलाई कार्यान्वयन गर्नको लागि चाहिँ हाम्रा योजनाहरू यो नीति अनुसारको चाहिँ जस्तो 17 योजनाहरू बनाए

0: राखेर हाम्रा पञ्चवर्षीय योजनाहरू कसरी बनाउँछौ भन्ने कुरा, अनि मूल नीतिमा रहेर चाहिँ हाम्रो कम्युनिटी नीतिहरू भन्छ। हामी चाहिँ अब चाहिँ हाम्रा थुप्रै कम्युनिटी डे, माछाको नीति छ, चियाको नीति छ, फलफूलको नीति छ, कृषि व्यवसाय नीतिहरू छ, अब ती नीतिहरूलाई पनि अब यसभित्र रहेर चाहिँ हामीले त्यसलाई परिमार्जन गर्नु पर्यो। एउटा त च्यालेन्जिङ नै, त्यसको परिमार्जन नै मेजर च्यालेन्जिङ। अब कार्यान्वयन पक्षको कुराहरू गर्दाखेरि चाहिँ अब हामीलाई नीतिका प्रत्येक बुधाहरूलाई टेकेर, जस्तै एउटा चाहिँ गुणस्तरीय कृषि सामग्रीको उपलब्धता बढाउने भने चाहिँ मलमा कसरी जाने, बिउ बेर्न नष्टमा कसरी, कृषि ऋणमा कसरी जाने, बिमामा कसरी जाने भन्नाले चाहिँ हामीले चाहिँ त्यसकामा प्रत्येक बुदामा टेकेर चाहिँ, नीतिका बुदाहरूमा टेकेर चाहिँ हामीले चाहिँ कार्यनीति बनाउनु पर्ने हुन्छ। त्यसलाई कार्यनीति बनाएर त्यो अनुसारको बजेट एलोकेसन गर्नु पर्यो, त्यसलाई कार्यान्वयन गर्नु पर्यो। त्यो बजेट एलोकेसन गरेर मात्रै उनीहरूलाई कार्यान्वयन गर्नलाई चाहिँ हाम्रो संयन्त्र भन्छ नि, इन्स्टिट्युसन पनि सही अनुसार चाहिँ डेभलप गर्नु पर्यो। अहिले भइरहेको भत्ता इन्स्टिट्युसनले त यो त कार्यान्वयनमा जान सक्दैन। अर्को चाहिँ हाम्रो कार्यनीति नै बन्नुपर्ने चाहिँ, कार्यान्वयन नीति नै चाहिँ लामो किसिमको दस्तावेज चाहिँ बन्नुपर्ने नितान्त जरुरी छ। जसको लागि चाहिँ चार पाँचवटा कुराहरू छ, एउटा चाहिँ बजेटमा आएछ, एलोकेसनमा चाहिँ ध्यान दिनु पर्यो, तीन तहको सरकारको बीचको समन्वयमा ध्यान दिनु पर्यो, त्यस पछाडि हामीले चाहिँ खास गरी जनशक्तिको विकासमा ध्यान दिनु पर्यो, त्यस पछाडि सरकारी सहकारी निजी क्षेत्र र गैर सरकारी क्षेत्रलाई सँगसँगै कसरी लान सकिन्छ त्यसलाई ध्यान दिनु पर्यो, र तिनीहरूलाई ध्यान दिएपछि चाहिँ हामीले चाहिँ कार्यान्वयन जाँदाखेरि चाहिँ समयमै प्रत्येक छ महिनामा चाहिँ नीतिको चाहिँ हामीले चाहिँ नीति अनुसार हाम्रो चाहिँ कार्ययोजना अनुसार भएको छ कि छैन भनेर चाहिँ यसको मूल्याङ्कन गर्नु पर्यो, र मूल्याङ्कन गरेर कहाँ कहाँ सुधार गर्दै जानुपर्छ, सुधार गरेर जान सकियो भने यो कार्यान्वयनमा जान सक्छ, नत्र भनेदेखि चाहिँ हामीले चाहिँ यो नीतिमा त्यति अधुरै हुन्छ। अब हामीले चाहिँ खास यो नीति आउने साथ त हामीले कम्युनिटी नीतिहरू तुरन्तै चेन्ज गर्नु पर्यो, सबै किसिममा हामीले चाहिँ यो नीति अनुसार हामीले परिमार्जन गर्नु पर्यो, किनभने तीन तहको सरकार बनिसकेपछि चाहिँ गणतन्त्र पछाडिको त हाम्रो चाहिँ यो पहिलो चाहिँ हामीले चाहिँ भइरहेको नीतिलाई हामीले 20 वर्ष पछाडि करिब 21-22 वर्षपछि परिमार्जन गरेका छौँ, राष्ट्रिय कृषि नीति 2061।
1: भनेपछि यसले लिएका लक्ष्यहरू अलि महत्वाकांक्षी देखिए पनि कार्यान्वयन गर्ने हो भने असम्भव चाहिँ होइन, हासिल गर्न सकिन्छ
0: होइन? यसले राखेका लक्ष्यहरू पनि नेपालको, म त ईश्वरको वरदानै भन्छु, प्रकृतिको वरदान। हामीसँग उच्च पहाड पहाड तराई छ, संसारमा हुने सबै बाली र वस्तुहरू नेपालमा उत्पादन गर्न सक्ने अर्थात् राख्न सक्ने हुन सक्ने चाहिँ पालन पोषण गर्न सक्ने सम्भावना भएको हुनाले गर्न सकिने किसिमले नै आएको छ। तर कार्यान्वयन पक्ष चाहिँ फितलो हुनु भएन, त स्ट्रङसँग जानु पर्यो। नसकिने कुराहरू बुदाहरू कुनै पनि छैनन्, ती बुदाहरूलाई कार्यान्वयन एक एकलाई चाहिँ एक्सन प्लान बनाएर हामी अगाडि बढ्नु पर्यो। हामी गर्न सक्छौँ, यसो गर्न सक्यौँ भने हामी 2-4 वर्षमा चाहिँ आधारभूत खाद्यान्नमा आत्मनिर्भर बन्न पनि सक्छौँ। यो असाध्य भेरी पोजिटिभ आएको छ। अहिले 5 वर्षको स्थायी सरकार बन्छ, 5 वर्षमा स्थायी सरकार आफ्नो कार्यकालमै चाहिँ नेपाललाई चाहिँ कृषिमा आत्मनिर्भर बनाउन सक्ने सम्भावना मात्रै होइन कि पूर्ण विश्वास गर्न सकिन्छ, सम्भावना छ। यसलाई चाहिँ त्यो अनुसार एक्सनमा जानु पर्यो।
1: वरिष्ठ कृषि अर्थविज्ञ एवं पूर्व कृषि सचिव योगेन्द्र कुमार कार्की। एउटा विषय संक्षेपमा, स्थानीय प्रशासनले काठमाडौँ जिल्लाभित्र रहेका होटल तथा रेस्टुराँहरूमा अव्यवस्थित रूपमा हुने गरेको धूमपान बारे सचेत गराएको छ। होटल तथा रेस्टुरा संचालकहरूले धूमपान सम्बन्धी विद्यमान कानूनी व्यवस्थाको पालना नगरेको भनी गुनासो आएको भन्दै उसले एउटा जरूरी सूचना मार्फत उनीहरूलाई सजग गराएको हो। धूमपान गर्न मिल्ने र नमिल्ने स्थलहरू स्पष्ट देखिनुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँले धूमपान गर्न मिल्ने स्थानलाई चारैतिरबाट बन्द हुने गरेर अरूलाई असर नपर्ने गरी स्थित गर्न भनेको छ। यस कार्यालय तथा तोकिएका अन्य निकायहरूबाट अनुगमन गर्दा ऐन विपरीत हुने गरी कार्य गरेको पाइएमा प्रचलित ऐन बमोजिम अधिकतम कार्यवाही हुने बेहोरा यसै सूचना मार्फत सम्पूर्ण होटल तथा रेस्टुरा व्यवसायीहरूलाई सूचित गरिएको छ, सूचनामा भनिएको छ। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, रूसले बलिस्टिक क्षेपास्त्र र ड्रोन मार्फत युक्रेनमा गरेको आक्रमणमा परि कम्तीमा 17 जनाको ज्यान गएको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले क्षेपास्त्र रोक्न पर्याप्त इन्टरसेप्टर भएको भए उनकै शब्दमा धेरैको ज्यान बचाउन सकिने बताएका छन्। रूसको रक्षा मन्त्रालयले चाहिँ किएव र आसपासका क्षेत्रमा रहेका बन्दोबस्तीका सामान राखिएका क्षेत्र तथा आपूर्ति केन्द्रहरूलाई निशाना बनाएर आक्रमण गरिएको जनाएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
2: राजधानी किएव र आसपासका क्षेत्रमा रातभरि भएका आक्रमण यो वर्षकै सबैभन्दा घातक भएको मानिएको छ। त्यहाँ मात्रै 17 जनाको मृत्यु भएको छ। त्यस्तै खार्किभमा 1 जना र दोनेत्स्कमा 3 जनाको ज्यान गएको बताइएको छ। रूसी बलिस्टिक क्षेप्यास्त्र रोक्नका लागि अमेरिकामा बनेका प्याट्रियट इन्टरसेप्टर उपलब्ध गराउन युक्रेनले लामो समयदेखि सहयोगी राष्ट्रहरूसँग आग्रह गर्दै आएको छ। तर गए रातीको आक्रमणमा प्रहार गरिएका कुनै पनि बलिस्टिक क्षेप्यास्त्रलाई रोक्न नसकिएको युक्रेनी पक्षले जनाएको छ। रूसको रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा आपूर्ति केन्द्रहरूमा हतियार तथा सैन्य सामग्री भण्डारण, ढुवानीका साथै ड्रोन उत्पादन तथा वितरण हुने गरेको दावी गरिएको छ। रूसले ब्ल्याक सी

0: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाजै।
1: साइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना यही साउन 23 गते शनिबारका दिन
2: बिहान 10 बजेदेखि
1: साइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98 442 55 909 र 98 442 97 517।